समय भएको मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा देशभर 72.14% धान रोपाई भएको थियो। यस वर्ष राष्ट्रिय रूपमा रोपाईको प्रगति गत वर्षको तुलनामा कम देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय

0: देशभर आज साउने संक्रान्ति स्नान दान र पूजा आराधना सहित मनाइदिछ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा छ। आजदेखि दक्षिणायन पनि शुरू भएको छ। असारभर कृषि कर्ममा व्यस्त भएपछि छाला सम्बन्धी रोगबाट बच्ने विश्वासका साथ विभिन्न औषधीय वनस्पति प्रयोग गरी लुतो फाल्ने परम्परा पनि आज मनाइन्छ। यस क्रममा नाङ्लो चटाउने, शंख फुक्ने, घण्ट बजाउने र अगुल्टो फाल्ने चलन रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधनाको महिना मानिन्छ। यस अवसरमा पशुपतिनाथ सहित देशभरका शिवालयमा भक्तजनको घुइँचो लाग्ने गरेको छ भने महिलाले हरियो चुरा र हरियो पहिरन लगाउने परम्परा पनि रहेको छ। गैराती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको मालेपाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ। सुर्खेत, दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। मध्यमदेखि ठूलो पानी परेका ठाउँमा खोला नदीमा बाढ़ी आएको छ। भक्तपुरको हनुमन्ती खोला र काभ्रेको रोशी खोलाको बाढ़ी बढ़िरहेकोले नदी आसपास र जुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँको बागमती नदीमा पनि बाढ़ी आएको छ। आज पनि देशका पहाड़ी भेग, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेग तथा लुम्बिनी प्रदेशको तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहिरोका कारण हिजो बेलुकीदेखि अवरूद्ध पृथ्वी राजमार्ग बिहानदेखि सञ्चालनमा आएको छ। धादिङको बेनीघाट रोराङ गाउँपालिकाको जोबाङ खोला नजिकै पहिरो खसेपछि सड़क अवरूद्ध भएको थियो। राति निरन्तर पानी परेकाले प्रहरीले पृथ्वी राजमार्गका सबै ठाउँमा गाड़ी सञ्चालनमा रोक लगाएको थियो। काठमाण्डुबाट धादिङ हुँदै बाहिरिने गाड़ीलाई नागढुङ्गामै रोकिएको थियो। बिहान पहिरो पन्साएपछि गाड़ी सञ्चालन हुन थालेको धादिङ प्रहरीले जनाएको छ। सरकारले पठाओ इन्ड्राइभ लगायत राइड सेयरिङ सेवामा भ्याट सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। आन्तरिक राजस्व विभागले सार्वजनिक सूचना जारी गर्दै राइड सेयरिङ प्लेटफर्ममा आबद्ध भई सेवा दिने व्यक्तिले 5% दरले कर तिर्नुपर्ने व्यवस्था गरेको जनाएको छ। विभागका अनुसार राइड सेयरिङ प्लेटफर्मले आफ्नो एप मार्फत यातायात तथा ढुवानी सेवा दिने राइडरबाट कारोबारको समयमा 5% दरले मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेछ। यसका लागि विभागले कर प्रणालीलाई व्यवस्थित र पारदर्शी बनाउन नयाँ प्रक्रियागत निर्देशिका समेत जारी गरेको छ। नयाँ व्यवस्था अनुसार प्लेटफर्मले राइडरको तर्फबाट संकलन गरेको कर र विवरण प्रत्येक महिना समाप्त भएको 25 गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा बुझाउनुपर्नेछ। कर संकलन गर्दा प्लेटफर्मले अनिवार्य रूपमा कर बीजक जारी गर्नुपर्ने व्यवस्था गरिएको छ। राइडरको तर्फबाट संकलन गरिएको कर प्लेटफर्मको आयमा गणना नहुने र त्यस्तो करमा कर कटीको सुविधा समेत नपाइने विभागले जनाएको छ। यस्तै प्लेटफर्मले राइडरबाट लिने कमिशन वा अन्य सेवा शुल्कमा भने प्रचलित 13% दरले ब्याज असुल गर्नुपर्नेछ। विभागका अनुसार अबदेखि राइड सेयरिङ प्लेटफर्ममा आबद्ध भई सेवा दिने प्रत्येक राइडरले स्थायी लेखा नम्बर दिनुपर्नेछ। तर राइडर स्वयं भ्याटमा दर्ता हुन भने अनिवार्य गरिएको छैन। असार मशान्तसम्ममा देशभर 61.62% धान रोपाई सकिएको छ।
1: कृषि मन्त्रालयका अनुसार 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफल मध्ये 8,42,068 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी 87.8% रोपाई सकिएको छ। गण्डकीमा 65.9%, कर्णालीमा 60.2%, लुम्बिनीमा 59.6%, मधेसमा 57.9%, बागमतीमा 57.1% र कोशी प्रदेशमा 54.9% रोपाई भएको मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा देशभर 72.14% धान रोपाई भएको थियो। यस वर्ष राष्ट्रिय रूपमा रोपाईको प्रगति गत वर्षको तुलनामा कम देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसूनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका कारण प्रदेश अनुसार रोपाईको प्रगति फरक फरक भएको हो।
0: देशका विभिन्न स्थानबाट लागू औषध सहित 25 पक्राउ परेका छन्। नियमित गस्तीका क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी र कैलालीबाट 6-6, चापा र बोरुङबाट 3-3 पक्राउ गरेका हुन्।

0: अविरल वर्षाका कारण मुलुकभरका विभिन्न राजमार्ग पहिरो र हिलोका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्ति लोकपथ भने पहिरो पन्साएपछि आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका 11 घटेपाखा कान्ति लोकपथ सड़क खण्डमा बुधबार साँझ सड़कमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरूद्ध भएको थियो। यस्तै काभ्रे सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कुत नेपालथोक खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। इलाम नगरपालिका 9 राजदुवाली स्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। अर्घाखाँचीको पानीनी गाउँपालिका 2 साल झण्डी ढोरपाटन सड़क खण्डमा ढुङ्गा खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसैगरी सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका 4-0 किलोमा अरणीको राजमार्ग पहिरोले अवरूद्ध भएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहको पदमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई अदालतले थप 6 महिना कैद तोकेको हो। देशभर आज साउने संक्रान्ति स्नान दान र पूजा आराधना सहित मनाइँदैछ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने संक्रान्तिका रूपमा मनाउने परम्परा छ। आजदेखि दक्षिणायन पनि शुरू भएको छ। असार भ्रर कृषि कर्ममा व्यस्त भएपछि छाला सम्बन्धी रोगबाट बच्ने विश्वासका साथ विभिन्न औषधीय वनस्पति प्रयोग गरी लुतो फाल्ने परम्परा पनि आज मनाइन्छ। यस क्रममा नाङ्लो चटाउने शङ्ख फुक्ने घण्ट बजाउने र अगुल्टो फाल्ने चलन रहेको छ। साउन महिनालाई भगवान शिवको विशेष पूजा आराधनाको महिना मानिन्छ। यस अवसरमा पशुपतिनाथ सहित देशभरका शिवालयमा भक्तजनको घुइचो लागेको छ भने महिलाले हरियो चुरा र हरियो पहिरन लगाउने परम्परा छ। गैराती सिन्धुपाल्चोक कास्की र नवलपरासीमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको गोब्रेमा 137 मिलिमिटर, कास्कीको माले पाटनमा 96 मिलिमिटर र नवलपरासीको देउराली नवलपुरमा 95 मिलिमिटर पानी परेको छ। सुर्खेत दैलेख लगायतका ठाउँमा पनि ठूलो पानी परेको छ। मध्यमदेखि ठूलो पानी परेका ठाउँका खोला नदीमा बाढ़ी आएको छ। भक्तपुरको हनुमन्ती खोला र काभ्रेको रोशी खोलाको बाढ़ी पहिरो बढ़िरहेकोले नदी आसपास र जुबान भइरहने ठाउँका बासिन्दालाई बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। असार मसान्तसम्ममा देशभर 61.62% धान रोपाई सकिएको छ।
1: कृषि मन्त्रालयका अनुसार 13,66,562 हेक्टर रोपाई योग्य क्षेत्रफल मध्ये 8,42,068 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत विवरण अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी 87.8% रोपाई सकिएको छ। गण्डकीमा 65.9%, कर्णालीमा 60.2%, लुम्बिनीमा 59.6%, मधेसमा 57.9%, बागमतीमा 57.1% र कोशी प्रदेशमा 54.9% रोपाई भएको मन्त्रालयले जनाएको छ। गत वर्षको यही अवधिमा देशभर 72.14% धान रोपाई भएको थियो। यस वर्ष राष्ट्रिय रूपमा रोपाईको प्रगति गत वर्षको तुलनामा कम देखिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मनसूनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका कारण प्रदेश अनुसार रोपाईको प्रगति फरक फरक भएको हो।
0: बेलायतले नेटोको पूर्वी सीमाको सुरक्षा थप सुदृढ बनाउन नयाँ रक्षा सम्झौता अन्तर्गत एस्टोनियामा आफ्नो सैन्य उपस्थिति विस्तार गरेको छ। थप विकी टर्नरबाट।
2: The UK will increase troop numbers in Estonia from around 800 to 1200 by 2027, replacing its current armoured battle group with a new mobile anti-armour force equipped with advanced weapons, drones and highly mobile vehicles. The roadmap, signed in Tallinn, reflects on lessons from the war in Ukraine and aims to improve NATO's ability to deter Russian aggression.
0: अहिलेसम्मका खबर यति नै।
3: यो PFBS गोर्खा रेडियो।

सरकारले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो। यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको थियो, तर जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। संघीय सांसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। अविरल वर्षाका कारण मुलुकभरका विभिन्न राजमार्ग पहिरो र हिलोका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीका अनुसार मकवानपुरको कान्ति लोकपथ भने पहिरो पन्साएपछि बिहानैदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको बकैया गाउँपालिका 11 घट्टेपाखा लोकपथ कान्ति लोकपथ सड़क खण्डमा बुधबार साँझ सड़कमाथिबाट पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरूद्ध भएको थियो। यस्तै काभ्रे सिन्धुली जोड्ने बीपी राजमार्गको खुर्कोट नेपालथोक खण्डमा बेलुका 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। यसैबीच इलाम नगरपालिका 9 राजदुवाले स्थित मेची राजमार्ग हिलो हुँदा पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त बाटोको वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ। अर्का खाँचीको पाणिनी गाउँपालिका र 2 साल झण्डी ढोर पाटन सड़क खण्डमा ढुङ्गा खस्ता सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। त्यसै गरी सिन्धुपाल्चोकको भटेकुसी गाउँपालिका 40 किलोमा अरनीको राजमार्ग पहिरोले अवरूद्ध भएको छ। अवरूद्ध सड़क खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। गण्डकी प्रदेशका सबै जिल्ला पूर्ण खोप सुनिश्चित घोषणा भएका छन्। पछिल्लो पटक असार 25 गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एक नारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो। जन्मेदेखि 23 महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ। पहिलो पटक 2075 सालमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेपछि वर्षेनी हरेक स्थानीय तह जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको हो। जन्मेदेखि 23 महिना उमेर समूहका बालबालिकाले 13 प्रकारका रोग विरूद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताउनु भएको छ। कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुन नपरोस् भनेर हरेक वर्ष वैशाख महिनालाई खोप महिना घोषणा गरी खोज र खोप अभियान सञ्चालन गर्ने गरिएको छ। खोप कार्यक्रमलाई तीनै तहका सरकारले प्राथमिकता दिँदै आएका छन्। मातृ तथा नव शिशु मृत्युदर घटाउन पूर्ण खोप अभियानले सहयोग पुर्याइरहेको खोप अधिकृत लम्सालको भनाइ छ। गण्डकीका झण्डै 25,000 बालबालिकालाई नियमित खोपको दायरामा ल्याइएको प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिकाले 4 सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप 4 विद्यालयमा कक्षा घटाउने निर्णय गरेको छ। नगरपालिकाले विद्यालय समायोजन दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार 28 गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार विद्यार्थी संख्या, शैक्षिक पहुँच, उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग र शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले विद्यालय समायोजन तथा डाउन साइजिङ गरिएको हो। निर्णय अनुसार जनप्रिय आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय बस दिया, बीपी स्मृति आधारभूत विद्यालयलाई जनसेवा आधारभूत विद्यालय टेडुवा, गौरीशंकर आधारभूत विद्यालयलाई सरस्वती माध्यमिक विद्यालय बुटाबारी र अग्रासन आधारभूत विद्यालयलाई शान्ति माध्यमिक विद्यालय शान्तिपुरमा समायोजन गरिनेछ। त्यस्तै हाल कक्षा 5 सम्म सञ्चालन हुँदै आएका शक्ति शुक्ला फाटा, कृष्ण प्रसाद र सरस्वती आधारभूत विद्यालयमा अब कक्षा 1 देखि 3 सम्म मात्र पठन पाठन सञ्चालन गरिनेछ। नगरपालिकाले विद्यालय समायोजन तथा कक्षा घटाउने निर्णयबाट शैक्षिक स्रोत साधनको प्रभावकारी उपयोग, शिक्षक दरबन्दीको उचित व्यवस्थापन तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। बेलौरी नगरपालिकामा हाल 17 आधारभूत विद्यालय, 14 माध्यमिक विद्यालय र 2 सामुदायिक क्याम्पस सञ्चालनमा छन्।
विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय दिएको छ। नमस्कार।

सरकारले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो। यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो, तर झिन्जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। संघीय संसदका पदाधिकारी र सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी एन 2073 अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको कानून मन्त्री सुविता गौतमले जानकारी दिनुभयो। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घर आएसी ग्राहकले 50 युनिट भन्दा बढ़ी बिजुली खपत गरेमा 5% भ्याट दिनुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुर्ती, चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढ़ी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढ़ेको अन्तर्शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पूँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढ़ी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख पुर्याइएको छ। वार्षिक 10 लाख रूपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। पछिल्लो 3 महिनामा मुलुकभर 3,296 घटना विपदका घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्मका विपदका घटनामा 2 जना बेपत्ता भएका छन्। 945 जना घाइते भएका छन्। यो अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढ़ी 897 आगलागीका घटनामा 17 जनाको मृत्यु, 109 जना घाइते र 1,000 परिवार प्रभावित भएको जनाएको छ। पछिल्लो 3 महिनामा सर्पदंशका 514 घटना भएकामा 38 जनाको मृत्यु, 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको, 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएको जनाएको छ। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु, 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। यस्तै चट्याङका 223 घटनामा 24 जनाको मृत्यु, 120 जना घाइते र 262 परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार वन्यजन्तुको आक्रमणका 181 घटनामा 17 जनाको मृत्यु, 103 जना घाइते तथा 287 परिवार प्रभावित भएका छन्। गण्डकी प्रदेशका सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएका छन्। पछिल्लो पटक असार 25 गते नवलपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाका रूपमा घोषणा गरिएको प्रादेशिक जनस्वास्थ्य केन्द्रले जनाएको छ। केन्द्रका खोप अधिकृत एक नारायण लम्सालले छिट्टै गण्डकी प्रदेशलाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको प्रदेश घोषणा गरिने बताउनुभयो। जन्मेदेखि 23 महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको उहाँको भनाइ छ। पहिलो पटक 2075 सालमा गण्डकी प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा गरेपछि वर्षेनी हरेक स्थानीय तह, जिल्ला र प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिएको हो। जन्मेदेखि 23 महिना उमेर समूहका बालबालिकाले 13 प्रकारका रोग विरूद्ध लगाइने सम्पूर्ण खोप पाएपछि पूर्ण खोप सुनिश्चितता एवं दिगोपना घोषणा गर्ने गरिएको खोप अधिकृत लम्सालले बताउनु भएको छ। कोही पनि बालबालिका खोप पाउनबाट वञ्चित हुन नपरोस् भनेर हरेक वर्ष वैशाख महिनालाई खोप महिना घोषणा गरी खोज र खोप अभियान सञ्चालन गर्ने गरिएको छ।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: पूर्व अर्थमन्त्री विष्णु पौडेल लगायत 16 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो पौडेल सहित 6 जना र 10 वटा कम्पनी विरूद्ध मुद्दा दर्ता गरेको हो। व्यवसायी दीपक भट्टको सम्पत्ति शुद्धिकरण सम्बन्धी काममा संलग्न रहे मतियारको भूमिका खेलेको आरोपमा पूर्व अर्थमन्त्री पौडेल सहित 16 जना विरूद्ध मुद्दा दायर भएको विशेष अदालतले जनाएको छ। पूर्व अर्थमन्त्री पौडेलमाथि 20 करोड़ 90 लाख रूपियाँ बीको माग दावी गरिएको छ। साथै विभागले उहाँको बैंक खातामा रहेको 6,34,000 रूपियाँ जफत गर्न समेत माग दावी गरेको छ। विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शन देव भट्ट तथा सदस्यहरू हेमन्त रावल र डिली रत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई कैद सजाय तोकेको हो। विशेष अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि 8 वर्ष 6 महिना कैद सजाय तोकेको छ। नेपाल सरकारको विशिष्ट तहमा पुगेर भ्रष्टाचार गरेको आरोपमा पौडेललाई अदालतले थप 6 महिना कैद तोकेको हो। पछिल्लो 3 महिनामा मुलुकमा 3,296 विपदका घटनामा 160 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्मका विपदका घटनामा 2 जना बेपत्ता भएका छन्। 945 जना घाइते भएका छन्। यो अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढी 897 आगलागीका घटनामा 17 जनाको मृत्यु 109 जना घाइते र 1,000 परिवार प्रभावित भएको जनाएको छ। पछिल्लो 3 महिनामा सर्पदंशका 514 घटना भएकामा 38 जनाको मृत्यु 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएको जनाएको छ। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। यस्तै चट्याङका 223 घटनामा 24 जनाको मृत्यु 120 जना घाइते र 262 परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार वन्यजन्तुको आक्रमणका 181 घटनामा 17 जनाको मृत्यु 103 जना घाइते तथा 287 परिवार प्रभावित भएका छन्।
1: आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ।
0: नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घरायसी ग्राहकले 50 युनिट भन्दा बढी बिजुली खपत गरेमा 5% भ्याट तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुर्ती, चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढेको अन्तर्शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पुँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख पुर्याइएको छ। वार्षिक 10 लाख रूपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ।
1: कञ्चनपुरको बेलौरी नगरपालिकाले 4 सामुदायिक विद्यालयलाई अन्य विद्यालयमा समायोजन गर्ने तथा थप 4 विद्यालयमा कक्षा घटाउने निर्णय गरेको छ।
0: नगरपालिकाले विद्यालय समायोजन दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि 2083 अनुसार 28 गते बसेको कार्यपालिका बैठकबाट उक्त निर्णय गरेको हो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीका अनुसार विद्यार्थी संख्या, शैक्षिक पहुँच, उपलब्ध स्रोत साधनको प्रभावकारी उपयोग र शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले
1: विद्यालय समायोजन तथा डाउन साइजिंग गरिएको हो। निर्णय अनुसार जनप्रिय आधारभूत विद्यालयलाई लक्ष्मी माध्यमिक विद्यालय बसदिया, बीपी स्मृति आधारभूत विद्यालयलाई जनसेवा आधारभूत विद्यालय टेडुवा, गौरीशंकर आधारभूत विद्यालयलाई सरस्वती माध्यमिक विद्यालय बुटाबारी र अग्रासन आधारभूत विद्यालयलाई शान्ति माध्यमिक विद्यालय शान्तिपुरमा समायोजन गरिनेछ।
0: अहिलेसम्मका खबर यति नै। नमस्कार।

आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजैदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घर आएसी ग्राहकले 50 युनिट भन्दा बढी बिजुली खपत गरेमा 5% भ्याट दिनुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुर्ती, चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढेको अन्तर शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पुँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख पुर्याइएको छ। वार्षिक 10 लाख रुपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। आन्दोलनरत मिटर ब्याज पीड़ित र सरकारी वार्ता टोली बीच सिंहदरबारमा वार्ता भइरहेको छ। सिमरामा सरकारी टोली र पीड़ित प्रतिनिधि बीच भएको मौखिक सहमति अनुसार अन्तिम चरणको निर्णायक वार्ता शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। जनकपुरबाट काठमाडौँका लागि पैदल मार्चमा हिँडेका मिटर ब्याज पीड़ितलाई बीच बाटोमै रोकेर सरकारले वार्ताको पहल थालेको थियो। सरकारले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरूले स्वकीय सचिव राख्न पाउने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय गरेको हो। यसअघि सांसदहरूले शाखा अधिकृत सरहको सेवा सुविधा पाउने गरी स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो। तर जेएनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले भने सांसदहरूलाई दिँदै आएको स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन 2073 अनुसूचीमा संशोधन गरेर सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय भएको कानून मन्त्री सोभिता गौतमले जानकारी दिनुभयो। लगातार 2 वर्षसम्म विवरण नबुझाएका कोशी प्रदेशका 7 वटा सहकारी खारेज भएका छन्। उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले प्रदेश सहकारी ऐन 2076 दफा 73 उपदफा 3 बमोजिम दर्ता खारेज गरेको हो। कार्यालयका अनुसार सम्बन्धित सहकारी संस्थालाई अध्यावधि गर्न पटक पटक आग्रह गरिएको थियो। अनुगमनका क्रममा कानूनी प्रक्रिया पूरा नगरी लामो समयदेखि बन्द रहेको पाइएपछि खारेज गरिएको हो। दर्ता खारेज भएसँगै ती संस्थाको प्रमाणपत्र स्वत रद्द भएको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले जनाएको छ। मोरङको कोसेली बचत तथा ऋण सहकारी संस्था र मोरङकै नवजागरण बहुद्देश्य सहकारी, सुनसरीको निलकण्ठ कृषि सहकारी, आरोग्य स्वास्थ्य सेवा, जब्दी महिला कृषक बचत तथा ऋण सहकारी संस्था, आदर्श कृषि सहकारी संस्था र तीनकुने महिला बचत तथा ऋण सहकारी खारिज भएका हुन्। मुस्ताङमा 458 किसान कृषि जोनमा सूचीकृत भएका छन्। नेपालमा कृषि जोन व्यवसाय, कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम आर्थिक वर्ष 2073-74 शुरू भएको हो। उत्पादन बढ़ाएर जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत जोन कार्यक्रम लागू गरिएको हो। जोन कार्यक्रममा 58 किसानका विभिन्न फार्म समूह र सहकारी संस्था सूचीकृत भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मुस्ताङमा च्याङ्रा पालक किसानलाई पूर्वाधार निर्माण र कृषि उपकरणमा 50% सहुलियत, स्याउ जोन कार्यक्रम अन्तर्गतका किसानलाई 16,000 स्याउका बिरूवा वितरणमा 50% अनुदान र आलु जोन कार्यक्रम अन्तर्गत 23 किसानलाई 9,800 केजी आलुको बिउ वितरण गरिएको छ। बर्ड फ्लू निर्मूल भएपछि आजदेखि चिड़ियाखाना खुलेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिड़ियाखाना परिसरभित्र रहेका जीव जन्तुहरूमा बर्ड फ्लू संक्रमण देखिएपछि बन्द गरिएको थियो। आज सुन चाँदीको भाव घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुनको भाव 3,100 घटेर तोलाको 2,82,100 कारोबार भइरहेको छ।

0: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरेको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। कार्य विभाजन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्र बानियाले सम्हाल्नुभयो। कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चन चन्द्र बादेले पाउनु भएको छ। त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डाक्टर दिनेश चन्द्र देवको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रभास तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार तामाङ तथा उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बिन्दु श्रेष्ठलाई दिइएको छ। प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ। नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घरायसी ग्राहकले 50 युनिट भन्दा बढी बिजुली खपत गरेमा 5% भ्याट दिनुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुर्ती, चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढेको अन्तर शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पुँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10 लाख पुर्याइएको छ। वार्षिक 10 लाख रुपियाँ कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ। मुस्ताङमा 458 किसान कृषि जोनमा सूचीकृत भएका छन्। नेपालमा कृषि जोन व्यवसाय, कृषि उत्पादन तथा प्रशोधन केन्द्र कार्यक्रम आर्थिक वर्ष 2073-74 शुरू भएको हो। उत्पादन बढाएर जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत जोन कार्यक्रम लागू गरिएको हो। जोन कार्यक्रममा 58 किसानका विभिन्न फार्म समूह र सहकारी सूचीकृत भएका छन्। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई मुस्ताङले च्याङ्रा पालक किसानलाई पूर्वाधार निर्माण र कृषि उपकरणमा 50% सहुलियत दिएको छ। स्याउ जोन कार्यक्रम अन्तर्गतका किसानलाई 16,000 स्याउका बिरुवामा 50% अनुदान र आलु जोन कार्यक्रम अन्तर्गत 23 किसानलाई 9,800 केजी आलुको बिउ वितरण गरिएको छ। बर्ड फ्लू हटेपछि आजदेखि चिडियाखाना खुलेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखाना भित्र रहेका जीव जन्तुहरूमा बर्ड फ्लू संक्रमण देखेपछि बन्द गरिएको थियो। आज सुन चाँदीको भाव घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघ अनुसार सुनको भाव 3,100 घटेर तोलाको 2,82,100 कारोबार भइरहेको छ। हिजो सुनको भाव सामान्य बढेर तोलाको 2,85,200 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि घटेको छ। चाँदीको भाव तोलामा 125 रुपियाँले घटेर 4,200 कारोबार भइरहेको महासंघले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू जो बाइडेनसँग पराजित भएको 2020 चुनावमा चीनले हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ। बिहिबार व्हाइट हाउसमा ट्रम्पले चीनले अमेरिकी इतिहासकै निर्वाचन डाटामा सबैभन्दा ठूलो हस्तक्षेप गरेको आरोप लगाउनु भएको हो।
1: The documents cover 5 major areas of concern. First, they show that over a period of years starting during the 2020 election cycle, the People's Republic of China carried out what is believed to be the largest cop.
0: Namaskar.
2: Yo, BFBS Gorkha Radio.

0: गएको साउनदेखि असारसम्मको वर्ष दिनमा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटमध्ये करिब 47% मात्रै खर्च गर्न सकेको पाइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पोहोर साउनदेखि हिजोसम्ममा सरकारले 1,90,84 करोड मात्रै पुँजीगत खर्च गरेको हो। यो वर्ष दिनका लागि सरकारले पुँजीगत शीर्षकमा 4,07,88,80,00,000 रुपियाँ छुट्याएको थियो। जेएनजी विद्रोह अघि र पछिका सरकारले पनि पुँजीगत खर्चमा प्रगति गर्न नसकेको महालेखाले जनाएको छ। दैनिक कामकाज र तलबका लागि राखिएको चालू खर्चतर्फ भने 11,80,98,00,000 छुट्याइएकोमा 89% भन्दा बढी अर्थात 10,43,79,62,00,000 खर्च भएको छ। त्यस्तै वित्तीय व्यवस्थापनतर्फ 3,75,24,00,000 छुट्याएकोमा 3,47,33,00,000 खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले आजदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान चलाउने भएको छ। डेंगीको बढी जोखिम हुने साउन भदौ र असोज महिनालाई लक्षित गर्दै विशेष अभियान चलाउन लागि सरकारको भनाइ छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका गाउँपालिका र नगरपालिकालाई पत्र पठाउँदै डेंगी सचेतना अभियान चलाउन निर्देशन दिएको छ। यो अभियानको अवधिमा हरेक शुक्रबार सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, विद्यालय र सामुदायिक संस्थामा अनिवार्य रूपमा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गर्न पर्नेछ। स्वास्थ्य क्षेत्र सुधार अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि पनि सत्याग्रह गर्ने चेतावनी दिनुभएको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बढ्दो निजी क्षेत्रको प्रभाव हटाउन र चिकित्सा शिक्षालाई गैर नाफामूलक बनाउनु पर्ने माग राख्दै डाक्टर केसीले आउँदो 5 गतेदेखि सत्याग्रह गर्ने चेतावनी दिनुभएको हो। उहाँले स्थापित नियम विपरीत स्वार्थको द्वन्द्व हुने गरी मेडिकल विश्वविद्यालय लगायत चिकित्सा शिक्षाका नियमनकारी निकायमा नियुक्त गरिएका पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्ने, चिकित्सा शिक्षा आयोग मार्फत छात्रवृत्ति कटौती गर्ने र पूर्वाधार बिनै निजी कलेजको सिट वृद्धि गर्ने प्रस्ताव तत्काल खारेज गर्नुपर्ने माग राख्नु भएको छ। अर्थमन्त्री सोनी मुआग्रेले शेयर बजारबारे भ्रामक र प्रायोजित हल्ला फैलाउने विरूद्ध कार्यवाहीमा उत्रने चेतावनी दिनुभएको छ। वाग्लेको सचिवालयले अपील जारी गर्दै शेयर बजारमा वितण्डा मचाउन खोज्नेहरू अनुसन्धानको दायरामा तानिएको भन्दै आधिकारिक सूचनाका लागि सामाजिक सञ्जालका ग्रुप वा बिचौल्याको भार नपर्न पनि भनेको छ। शेयर बजारको नियमनकारी निकाय कब्जा गरेर बजारमा वितण्डा मचाउन खोज्नेहरू अनुसन्धानको दायरामा तानिएको सचिवालयको भनाइ छ। नयाँ सरकार भने यता शेयर बजारको अवस्था ठिक नभएको गलत भाष्य निर्माण गर्न खोजिएको आरोप समेत वाग्लेको सचिवालयले लगाएको छ। बजारमा निश्चित व्यक्तिलाई पक्राउ गर्न लागिएको भनेर गलत हल्ला फैलाइएको समेत सचिवालयको भनाइ छ। अर्थमन्त्रीको सचिवालयले कुनै विशेष नाम नखुलाइकनै शेयर बजारको विषयमा कुनै क्लब हाउस, वाट्सएप र मेसेन्जर ग्रुप, टाई सुट लगाएका झिल्के संघका नेता र इमान्दारी बेचेका मीडियाको भर नपर्न पनि भनेको छ। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ।
1: नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरेको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। कार्य विभाजन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्र बानियाले सम्हाल्नु भएको छ। कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चन चन्द्र बादेले पाउनु भएको छ। त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डाक्टर दिनेश चन्द्र देवको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रभास तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार तामाङ तथा उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बिन्दु श्रेष्ठलाई दिएको छ। प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ।
0: शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा नियमावली विरूद्ध शैक्षिक परामर्श व्यवसायले काठमाडौँमा प्रदर्शन गरेका छन्। सरकारले ल्याएको नियमावलीका प्रावधान अव्यवहारिक रहेको भन्दै नेपाल शैक्षिक परामर्श संघले प्रदर्शन गरेको हो। उनीहरूले यसअघि हातमा कालो पट्टी बाँधेर काम गरेका थिए। संघले हाल 1 वर्षका लागि मात्रै कायम गरिएको अनुमति पत्रको अवधि 5 वर्ष बनाउनु पर्ने, शैक्षिक मेला, सेमिनार र प्रदर्शनी आयोजना गर्न मन्त्रालयको पूर्व स्वीकृति अनिवार्य गर्ने व्यवस्था हटाउनु पर्ने र पहिलेदेखि सञ्चालनमा रहेका संस्थामा नयाँ मापदण्ड बाध्यकारी रूपमा लागू गर्न नपर्ने लगायतका माग गरेको छ। अहिलेसम्मको खबर यति नै।
2: यो बीएसबीएस कुल खबर रेडियो हो।

0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाज झूठमा रमाउन थालेको टिप्पणी गर्नुभएको छ। आज केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओली,
1: हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। हाम्रो अगाडि यस्तो चुनौतीहरू छन्, कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउने गरी गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली, यस्तो लाग्छ। लगभग यो समाज नै पो झुटमा रमाउन थाले हो कि समाज नै सत्य बोल्नै छोड्या हो कि सोझो भन्नै छोडेको हो कि यस्तो खालको परिस्थिति चाहिँ देखा पर्न थाले।
0: एमाले महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा लोकप्रियतावाद र अवसरवादले सिङ्गो समाजलाई आक्रान्त बनाएको बताउनु भएको छ।
2: कृत्रिम बौद्धिकताको प्रयोग गरिकन चाहिँ खराबलाई असल देखाउने र असललाई खराब देखाउने काम पनि हुँदो रहेछ। यद्यपि आज जुन हिसाबले प्रविधिको विकास भएको छ त्यसले मानव जातिको सामर्थ्य र क्षमतालाई स्वाभाविक रूपमा वृद्धि गरेको छ, त्यसलाई हामी उपेक्षा गरेर अगाडि बढ्न सक्दैनौँ। त्यसलाई सकारात्मक रूपमा कसरी प्रयोग गर्ने भन्ने कुरा नै आजको सामाजिक आन्दोलनका नेतृत्वकर्ताका लागि, राजनैतिक आन्दोलनका नेतृत्वकर्ताका लागि चुनौती छ र त्यो आफैमा एउटा अवसर पनि हो भन्ने मलाई लाग्दछ। चुनौतीलाई सामना गर्ने र अवसरलाई प्रयोग गर्ने कुरा सूचना प्रविधिका हकमा स्वाभाविक रूपमा यति बेलाको महत्वपूर्ण विषय हो भन्ने मलाई लाग्दछ। यो चुनौती हामी हाम्रो जस्तो पार्टीहरूका लागि, हाम्रो जस्तो मुलुकका लागि मात्रै होइन, अन्तर्राष्ट्रिय स्तरमा शक्तिशाली भनिएका मुलुकहरूका लागि पनि सूचना प्रविधि आफैमा चुनौतीको विषय पनि बनिराखेको छ।
0: गएको साउनदेखि असारसम्मको वर्ष दिनमा सरकारले विकास निर्माणका लागि छुट्याएको बजेटमध्ये करिब 47% मात्र खर्च गर्न सकेको पाइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार पोहोर साउनदेखि हिजोसम्ममा सरकारले 1,90,84 करोड मात्रै पुँजीगत खर्च गरेको हो। यो वर्ष दिनका लागि सरकारले पुँजीगत शीर्षकमा 4,07,88,80,00,000 रूपियाँ छुटाएको थियो। जीएनजी विद्रोह अघि र पछिका सरकारले पनि पुँजीगत खर्चमा प्रगति गर्न नसकेको महालेखाले जनाएको छ। दैनिक कामकाज र तलबका लागि राखिएको चालू खर्च भने 11,80,98,00,000 छुटाइएकोमा 89% बढी अर्थात 10,43,69,65,00,000 खर्च भएको छ। यस्तै वित्तीय व्यवस्थापनतर्फ 3,75,24,00,000 छुटाइएकोमा 3,47,33,00,000 खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले आजदेखि 3 महिनासम्म डेंगी सचेतना अभियान चलाउने भएको छ। डेंगीको बढ़ी जोखिम हुने साउन, भदौ र असोज महिनालाई लक्षित गर्दै विशेष अभियान चलाउन लागि सरकारको भनाइ छ। संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालयले मुलुकभरका गाउँपालिका र नगरपालिकालाई पत्र पठाउँदै डेंगी सचेतना अभियान चलाउन निर्देशन दिएको छ। यो अभियानको अवधिमा हरेक शुक्रबार सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, विद्यालय र सामुदायिक संस्थामा अनिवार्य रूपमा लामखुट्टेको प्रजनन स्थल र वासस्थान खोजेर नष्ट गर्नुपर्नेछ। आजदेखि नयाँ आर्थिक वर्ष 2083-84 शुरू भएको छ।
3: नयाँ आर्थिक वर्ष शुरूसँगै नयाँ बजेटको व्यवस्था पनि आजैदेखि कार्यान्वयनमा आएको छ। बजेटमा भएको व्यवस्था अनुसार अब शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि उपभोक्तालाई थप कर लाग्नेछ। आजबाट निजी विद्यालय, कलेज, विश्वविद्यालय तथा प्राविधिक शिक्षालयमा अध्ययन गर्दा सेवा शुल्कमा 3% शिक्षा समता शुल्क थपिएको छ। सरकारी अस्पताल बाहेकका निजी अस्पताल, क्लिनिक तथा स्वास्थ्य संस्थामा उपचार गर्दा 3% स्वास्थ्य समता शुल्क दिनुपर्ने व्यवस्था गरिएको छ। यस्तै घरायसी ग्राहकले 50 युनिट भन्दा बढी बिजुली खपत गरेमा 5% भ्याट तिर्नुपर्नेछ भने अन्य सबै प्रकारका उपभोक्तामा 13% भ्याट यथावत लागू भएको छ। सुर्ती, चुरोट, बियर, स्वदेशी तथा विदेशी रक्सी र चिनी बढी भएका कार्बोनेटेड तथा इनर्जी ड्रिंक्समा बढेको अन्तर शुल्क पनि आजदेखि लागू भएको छ। शेयर बजारमा पनि नयाँ पुँजीगत लाभ कर लागू भएको छ। अब 1 वर्षभन्दा बढी स्वामित्वमा रहेको शेयर बिक्री गर्दा 7.5% र 1 वर्षभित्र बिक्री गर्दा 10% कर लाग्नेछ। आजदेखि कार्यान्वयनमा आएको बजेटमा व्यक्तिगत आयकरको न्यूनतम सीमा 10,00,000 पुर्याइएको छ। वार्षिक 10,00,000 रूपियाँसम्म कर योग्य आय हुने व्यक्तिले अब 1% मात्र आयकर तिर्नुपर्नेछ। अधिकतम आयकर दर पनि घटाएर 29% कायम गरिएको छ।
0: सरकारले आर्थिक वर्ष 2082-83 असार 24 गतेसम्म 5,61,000 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको छ।
4: BFBS गोर्खा रेडियो हो।

पूर्व माओवादी नेता धर्मेन्द्र बास्तुला नेतृत्वको नेकपा बहुमत नेकट अखिल क्रान्तिकारीले आजदेखि सरकारले लागू गरेको शिक्षा समता कर बहिष्कार गर्न विद्यार्थी र अभिभावकलाई आह्वान गरेको छ। शिक्षामा कर लगाउने सरकारी नीतिको विरोध गर्दै यो संगठनले शिक्षा समता कर नतिर्न अपील गरेको हो। क्रान्तिकारीका अध्यक्ष वीरेन्द्र शाहले वक्तव्य जारी गर्दै निशुल्क समान र वैज्ञानिक शिक्षा दिनुपर्नेमा उल्टै कर थोपारेर अत्याचार गरेको भन्दै बहिष्कार गर्न अपील गर्नुभएको हो। क्रान्तिकारीले प्रतिरोधात्मक संघर्ष मार्फत सरकारलाई यो निर्णय फिर्ता लिन बाध्य पार्न समेत आह्वान गरेको छ। संविधानमा नै शिक्षालाई मौलिक हकमा राखिएको र माध्यमिक तहसम्मको शिक्षा निशुल्क हुनुपर्ने व्यवस्था स्मरण गराउँदै क्रान्तिकारीले निर्णय फिर्ता नलिए आन्दोलनमा उत्रने चेतावनी समेत दिएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यले भदौभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने भएको छ। संसद सचिवालयले दुवै सदनका सांसदहरूलाई हालै सकिएको आर्थिक वर्षको सम्पत्ति विवरण भदौभित्र अनिवार्य बुझाउन भनेको हो। सचिवालयले आज सूचना जारी गर्दै आर्थिक वर्ष सकिएको 60 दिनभित्र सम्पत्ति विवरण बुझाउनु पर्ने व्यवस्था स्मरण गराउँदै भदौ 29 भित्र आफ्नो र परिवारको नाममा रहेको सम्पत्तिको स्रोत सहितको विवरण पेश गर्न भनेको हो। भ्रष्टाचार निवारण ऐन 2059 र अख्तियार दुरूपयोग अनुसन्धान आयोग 2048 व्यवस्था अनुसार सांसदहरूको सम्पत्ति विवरण मागिएको सचिवालयले जनाएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग 3 बुँदे माग राख्दै 5 दिने अल्टिमेटम दिनुभएको छ। डाक्टर केसीले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगमा नियुक्त गरिएका पदाधिकारीलाई हटाउन मापदण्ड विपरीत निजी कलेजको सीट वृद्धि गर्ने प्रस्ताव खारेज गर्न तथा चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न माग गर्नु भएको हो। केसीले यी माग पूरा गर्न 5 दिनको समय दिनुभएको छ। साउन 5 गतेसम्म माग सम्बोधन नभएमा सत्याग्रहमा बस्ने डाक्टर केसीको चेतावनी छ। दुर्गेश थापा र प्रियङ्का कार्कीको मास्टर नि चलचित्रको गीत विरूद्ध सूचना तथा संचार मन्त्रालयमा निवेदन परेको छ। आज तनहुँको व्यास नगरपालिका 11-12 माध्यमिक विद्यालयका शिक्षक रमेश बाबु भट्टराईले सो गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै लिखित निवेदन दिनुभएको हो। निवेदनमा दुर्गेश थापाको मास्टरनी नामक चलचित्रमा ताराबाजी लैले नामको गीतमा समग्र शिक्षक विशेष गरी महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुने गरी अमर्यादित र संस्कृति भड्काउने खालको शब्द प्रयोग गरिएको भन्दै आपत्ति जनाइएको छ। गीतलाई लिएर सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ। सप्तकोशीमा पानीको वहाव बढ्दै गएपछि ब्यारेजमा रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको प्रवाह प्रति सेकेन्ड 1,51,195 क्युसेक पुगेको छ भने ब्यारेजका 20 ढोका खोलिएका छन्। कोशीमा जलप्रवाह प्रति सेकेन्ड 1,50,000 क्युसेक पुगेपछि उच्च सतर्कताको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ। आजै प्रमुख जिल्लाधिकारी वासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखको टोलीले कोशी ब्यारेज स्थलको अनुगमन पनि गरेको छ। बर्खायामा उद्धार राहत प्रभावितहरूको सुरक्षित स्थानमा स्थानान्तरण तथा आवश्यक परे पुनस्थापनाका लागि जिल्ला प्रशासन सुरक्षा निकाय तयारी अवस्थामा रहेको घिमिरेले जानकारी दिनुभएको छ। उपभोक्ता अदालतले काठमाडौँको एभरेस्ट अस्पताल र उपचारमा संलग्न डाक्टर ज्योतिष्णा शर्मालाई उपचारमा चरम लापरवाही गरेको ठहरसहित 39 लाख रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ। अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौँ गोठाटारकी मनिता शर्माको उपचारमा लापरवाही गरेको ठहर गर्दै एभरेस्ट अस्पताललाई 30 लाख र डाक्टर ज्योतिष्णा शर्मा तिवारीलाई 9 लाख क्षतिपूर्ति पीड़ित परिवारलाई भराउन आदेश दिएको हो। मृतक मनिताका श्रीमान सुभाष पराजुलीले उपचारमा लापरवाही भएको दावी गर्दै उपभोक्ता अदालतमा मुद्दा हाल्नु भएको थियो। अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट र सदस्य केन्द्रराज रेग्मीको इजलासले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्यावस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको र प्री एलेक्स मेप्सियाका बिरामीलाई शल्यक्रिया अघि दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि शल्यक्रियापछि मात्रै दिएको विषयलाई अस्पताल र चिकित्सक दुवैको गम्भीर लापरवाही ठहर गएको छ। 2081 मंगसिर 25 एभरेस्ट अस्पतालमा भर्ना गरिएकी मनिताले शल्यक्रिया मार्फत बच्चा जन्माएपछि अवस्था जटिल बनेको थियो। भोलिपल्ट उहाँलाई थप उपचारका लागि हेम्स अस्पताल लगेपछि भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार थालेको 7 दिनमा मनिताको मृत्यु भएको थियो।
अहिलेसम्मका खबर यति नै। नमस्कार।

श्री शेरबहादुर बुबा बुहात भाँचेको भन्दै फैलिएका समाचार गलत भएको त्यो बाबु सचिवालयले प्रश्न गरेको छ। सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै आधारित हल्ला र भ्रामक समाचार फैलिएको भन्दै यसमा आफ्नो गम्भीर ठानाको सुनाएको छ। यस्तै

0: हिजोदेखि सांसद र मेयर प्रहरीको सम्पर्कमा छैनन्। शाहविद्वय विरुद्ध पक्राउ पुर्जी जारी भएपछि निकटस्थहरूले कृष्णनगर बजार क्षेत्र बन्द गराएका छन् भने उद्योग वाणिज्य सङ्घले त्यसको प्रतिकार गर्ने तयारी गरेको छ। कपिल वस्तुको कृष्णनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा कुहिनुर मार्बलका संचालक रितेश शर्माले सांसद शाह योजनामा 15-20 जनाको समूहले आक्रमण गरेको भिटानी जारीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरेको थियो। तर उनै शर्मा विरुद्ध दर्ता भएको अपराधीको शर्माले सांसद चिकित्सा शिक्षा सुधारका अभियन्ता प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग 3 बुँदे माग राख्दै 5 दिने अल्टिमेटम दिनुभएको छ। डाक्टर केसीले प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा आयोगमा नियुक्त गरिएका पदाधिकारीलाई हटाउन मापदण्ड विपरीत निजी कलेजको सीट वृद्धि गर्ने प्रस्ताव खारेज गर्न तथा चिकित्सा शिक्षा ऐन कार्यान्वयन गर्न माग गर्नुभएको हो। केसीले यी माग पूरा गर्न 5 दिनको समय दिनुभएको छ। साउन 5 गतेसम्म माग सम्बोधन नभए सत्याग्रहमा बस्ने डाक्टर केसीको चेतावनी छ। बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएको छ।
1: नयाँ आर्थिक वर्ष 2083-84 को शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरेको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। कार्य विभाजन अनुसार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको जिम्मेवारी मुख्यमन्त्री इन्द्र बानियाले सम्हाल्नु भएको छ। कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मधुसूदन पौडेल, आन्तरिक मामिला कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी शिवराज अधिकारी तथा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कञ्चन चन्द्र बादेले पाउनु भएको छ। त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी डाक्टर दिनेश चन्द्र देवकोटा, आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी प्रभास तामाङ, खानेपानी ऊर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कृष्ण कुमार तामाङ तथा उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी बिन्दु श्रेष्ठलाई दिएको छ। प्रदेश सरकारले किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर केसी, सुरेश श्रेष्ठ, जयराम थापा र बिनु रायमाझी पौडेललाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ।
0: युएई एसिया महिला 19 वर्ष मुनिको प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा सुपर ओभरमा नेपाललाई हराउँदै युएईले फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको 7 रनको लक्ष्य युएईले 3 बलमै पूरा गरेको हो। त्यसअघि युएईले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा अल आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो। अब युएईले उपाधिका लागि थाइल्याण्डसँग खेल्नेछ, तर पराजित भए पनि नेपालले अन्डर-19 एसिया कपमा स्थान बनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू जो बाइडेनसँग पराजित भएको 2020 चुनावमा चीनले हस्तक्षेप गरेको आरोप लगाउनु भएको छ। बिहिबार व्हाइट हाउसमा ट्रम्पले चीनले अमेरिकी इतिहासकै निर्वाचन डाटामा सबैभन्दा ठूलो हस्तक्षेप गरेको आरोप लगाउनु भएको हो।
2: The documents cover 5 major areas of concern. First, they show that over a period of years, starting during the 2020 election cycle, the People's Republic of China carried out what is believed to be the largest compromise of election data in history, resulting in China's illicit acquisition of 220 million U.S. voter files.
0: Skyka James Matthews ne Rashtrapati Trump ko dabi ma pramaan na bhayeko bhannu bhayeko cha.
3: For a president to stand up and make serious allegations like he has done, it's surprising to me that he didn't present substantial evidence there and then. That would have carried a credibility that right now we don't have without having full sight of all the documents unredacted, and many of them are redacted.
0: You,
4: BFBS, Gorkha Radio.

0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तानाशाही शैलीमा अघि बढ़ेको आरोप लगाउनु भएको छ। आज केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओली
1: शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाइने यस्तो तानाशाही भन्दा बढी तानाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ। अहिले कोही अलिकति युवाहरूले विरोध गर्यो भने पढ्न पाउँदैनस्, विदेश जान पाउँदैनस्, विदेश गएर पढ्न पाउँदैनस्, जागिर खान पाउँदैनस्, यो गर्न पाउँदैनस्, इस्तिहार जारी हुन्छ। अर्काको घरको अगाडि, कार्यालय अगाडि, सञ्चार माध्यमहरूका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ।
0: अध्यक्ष ओलीले समाज झुटमा रमाउन थालेको भन्दै टिप्पणी गर्नुभएको छ।
1: हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। हाम्रो अगाडि यस्तो चुनौतीहरू छन्, कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउने गरी गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली, यस्तो लाग्छ। लगभग यो समाज नै पो झुटमा रमाउन थाले हो कि समाज नै सत्य बोल्नै छोड्या हो कि सोझो भन्नै छोडेको हो कि, यस्तो खालको परिस्थिति चाहिँ देखा पर्न थाले।
0: फरक प्रसंगमा ओलीले वंशनाश हुने गरी भएको नारायणहिटी तरबार हत्याकाण्डमा तात्कालीन युवराज दिपेन्द्र शाहलाई बदनाम गरिएको आरोप लगाउनु भएको छ।
1: युवराज दिपेन्द्रले वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्याइयो र त्यही कुरा लामो समयसम्म त्यो 20 वर्ष त्यसले 61 त्यो गलत सूचनाले राज गर्यो। सही सूचना के हो अझै थाहा छैन। त्यो कथाको रचनाकारको हो त्यो पनि थाहा छैन, त्यो कथाको मूल वाचकको हो त्यो पनि थाहा छैन, तर एउटा कथा रचना भयो, एउटा वाचन भयो। कहाँबाट वाचन भयो? त्यो एकैचोटि विश्वव्यापी रूपमा फैलियो। सबै विश्वका प्रमुख सञ्चार माध्यमहरूले त्यत्रो विशाल घटनाको सन्दर्भमा किञ्चित बुझ्नुपर्ने, चासो राख्नुपर्ने कुरा केही ठानेनन्। बरु त्यही अफवाह बोकेर हिँड्न किन आवश्यक ठाने त्यो पनि अनौठो रहेछ, तर भयो त्यस्तो।
0: कार्यक्रममा बोल्दै एमाले महासचिव शंकर पोखरेलले पछिल्लो समय समाजमा लोकप्रियतावाद र अवसरवादले सिंगो समाजलाई आक्रान्त बनाएको बताउनु भएको छ।
2: कृत्रिम बौद्धिकताको प्रयोग गरिकन चाहिँ खराबलाई असल देखाउने र असललाई खराब देखाउने काम पनि हुँदो रहेछ। यद्यपि आज जुन हिसाबले प्रविधिको विकास भएको छ त्यसले मानव जातिको सामर्थ्य र क्षमतालाई स्वाभाविक रूपमा वृद्धि गरेको छ, त्यसलाई हामी उपेक्षा गरेर अगाडि बढ्न सक्दैनौँ। त्यसलाई सकारात्मक रूपमा कसरी प्रयोग गर्ने भन्ने कुरा नै आजको सामाजिक आन्दोलनका नेतृत्वकर्ताका लागि, राजनैतिक आन्दोलनका नेतृत्वकर्ताका लागि चुनौती छ र त्यो आफैमा एउटा अवसर पनि हो भन्ने मलाई लाग्दछ। चुनौतीलाई सामना गर्ने र अवसरलाई प्रयोग गर्ने कुरा सूचना प्रविधिका हकमा स्वाभाविक रूपमा यति बेलाको महत्वपूर्ण विषय हो भन्ने मलाई लाग्दछ।
0: बेलायती लेबर नेता एन्डी बर्नहमलाई पार्टीको नयाँ नेता घोषणा गर्ने तयारी भएको छ। पार्टी नेता बनेपछि उहाँलाई प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ। ग्रेटर म्यान्चेस्टरका पूर्व मेयर बर्नहम प्रधानमन्त्रीका लागि एकमात्र दावेदार हुनुहुन्छ। उहाँलाई पार्टीका बहुसंख्यक सदस्यले समर्थन पनि गरेका छन्। प्रधानमन्त्री सर केयर स्टार्मरका पूर्व संचार निर्देशक जेम्स लियोन्सले बर्नहमलाई मन्त्री छान्नै सकस पर्न सक्ने टिप्पणी गर्नुभएको छ।
3: The danger for Andy Burnham is he's becoming Prime Minister off the back of support across the parliamentary Labour Party. That is very broad, but if he doesn't get it right, could turn out to be very shallow. So he's got to balance the competing interests and form a cabinet that represents all of those different tribes.
0: पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको हात भाँचिएको भन्दै फैलिएका समाचार गलत भएको देउवाको सचिवालयले प्रष्ट पारेको छ। सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै आधारहीन हल्ला र भ्रामक समाचार फैलाइएको भन्दै यसमा आफ्नो गम्भीर ध्यान आकर्षण भएको जनाएको हो। यसै आधिकारिक पुष्टि बिना हल्ला नफैलाउनु पनि सचिवालयले सबैमा आग्रह गरेको छ। यसरी संचार माध्यममा देउवाको लडेर हात भाँचिएको भन्ने समाचार आएका थिए। पछिल्लो समय हङकङ बस्दै आएका देउवा बेला बेला पत्नी पूर्व परराष्ट्रमन्त्री डाक्टर आरजी राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हुने गरेको छ। उहाँ 7 चैत्र 2082 सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ जानुभएको थियो। पूर्व सभापति देउवा त्यसअघि 13 फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर जानुभएको थियो। त्यसपछि उहाँ फर्किनु भएको छैन। युएई एसीसी उन्नाइस वर्ष मुनिको महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा सुपर ओभरमा नेपाललाई हराउँदै युएईले फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको सात रनको लक्ष्य युएईले तीन बलमै पूरा गरेको हो। त्यसअघि युएईले दिएको 101 रनको लक्ष्य पछाएको नेपालले 20 ओभरमा अन आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: अन्तत आन्दोलनरत मित्र व्यासपीडित र सरकारी वार्ता टोलीबीच सहमति भएको छ। सरकारी वार्ता टोली र आन्दोलनरत मित्र व्यासपीडितका प्रतिनिधिबीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा आज बिहानदेखि चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारी मित्र व्यासलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मित्र व्यास नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्ने छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी 6 महिनाभित्र सबै उजुरी फर्स्युट गरिने उल्लेख छ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ। यससँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम पनि स्थगित गरेका छन्। यसअघि गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच मौखिक सहमति भएकोमा आजको वार्तापछि लिखित सहमति भएको हो। बेलायती सत्तारूढ़ लेबर पार्टीले नयाँ नेतृत्व चयन गरेको छ। लेबरको नयाँ नेतृत्व अब सांसद एन्डी बर्नहमले सम्हाल्नुहुनेछ।
1: It is therefore my honour to declare that the duly elected leader of the Labour Party is Andy Burnham.
0: मध्य लन्डनमा आयोजित विशेष समारोहमा बर्नहमलाई पार्टी नेता नियुक्त गरिएको हो। उहाँले सर कियर स्टार्मरलाई विस्थापित गर्नुभएको हो।
2: Britain's reputation rebuilt on the world stage just this week. The biggest rebalancing of the scales of justice this country has ever seen. Today we thank Keir for his service to our party and to our country.
0: पार्टी नेता चयन भएपछि उहाँ आउँदो सोमबार प्रधानमन्त्री बन्नुहुनेछ। नयाँ सरकारले ठूला चुनौतीको सामना गर्ने र आफ्ना योजना दृढताका साथ अघि बढाउने उहाँको भनाइ छ।
2: We are united and we put the power that comes from that unity at the service of people and places who have been waiting too long for politics to let them hope again. And that's what we're going to do, everybody. We're going to give them hope back.
0: लिभरपुल सिटी रिजनका लेबर मेयर स्टिभ रोदरहमले नयाँ मन्त्री परिषद गठनका लागि बर्नहमले योजना बनाइरहेको जानकारी दिनुभएको छ।
3: Well, the one thing I'd say about Andy is that he's very singularly minded. When he thinks somebody is the right person, then they are the right person for that job and he won't listen to anybody else. But he does, in making that decision, confer with friends and confidants.
0: लेबर सांसद मेलानी ओनले बर्नहम प्रधानमन्त्रीका लागि उपयुक्त पात्र हुन् भन्नुभएको छ।
4: I think that he's been very clear about what he wants to do in terms of, you know, rebalancing the economy of the country, making sure that places that have felt perhaps left behind in some ways, that we don't forget that we have still got engines of the country.
0: विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा छाड्न आदेश दिएको छ। नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विद्रु कोइरालाको इजलासले 3 आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरोटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको ठहर गरेको हो। अदालतले विष्णु पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उहाँले इन्कारी बयान दिएको र दीपक भट्टसँग वित्तीय कारोबार गरेको र सम्पत्ति वाला प्राप्त गरेको नदेखिएको भन्दै विशेष अदालतले उहाँलाई सामान्य तारिकमा छाड्न आदेश दिएको हो। यसअघि एमाले नेता पौडेलमाथि सम्पत्ति शुद्धिकरणको सुरमा 20 करोड़ 90 लाख रूपियाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोग पत्र पेश भएको थियो। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत 8 असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको हो। पटक पटक म्याप थप गर्दै उहाँमाथि अनुसन्धान भइरहेको थियो। मेडिकल व्यवसाय दुर्गा प्रसाईले दशैंपछि मुलुकमा विदेशी सेना भित्रने चेतावनी दिनुभएको छ। आज काठमाडौँमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै प्रसाई
5: खबर यति नै। नमस्कार। Yo, BFBS, Gorkha Radio.

0: अन्तत आन्दोलनरत मिटर ब्याज पीड़ित र सरकारी वार्ता टोलीबीच सहमति भएको छ। सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिबीच आज 9 बजे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा बिहानदेखि चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। साथै जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधिसहित सहजीकरण समिति गठन गरी 6 महिनाभित्र सबै उजुरी फर्स्यूट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति पनि भएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम पनि स्थगित गरेका छन्। यसअघि गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधिबीच मौखिक सहमति भएकोमा आज वार्तापछि लिखित सहमति भएको हो। बीस करोड़ 90 लाख विगो र बैंक मौजदात 6,34,000 जफतको माग दावी गरिएका पूर्व अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिकमा छाड्न आदेश दिएको छ। नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विद्रोह कोइरालाको इजलासले 3 वटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरोटी मागेर मुद्दा अघि बढ़ाउन आवश्यक नरहेको ठहर गरेको हो। अदालतले विष्णु पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि वहाँले एनकारी बयान दिएको र दीपक भट्टसँग वित्तीय कारोबार गरेको र सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै विशेष अदालतले उहाँलाई सामान्य तारिकमा छाड्न आदेश दिएको हो। यसअघि एमाले नेता पौडेलमाथि सम्पत्ति शुद्धिकरण कसुरमा 20,90,00,000 रूपियाँ बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको थियो। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गत 8 असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। नयाँ सरकारले थपेको करको नयाँ भार आजदेखि आम नागरिकले बेहोर्न पर्ने भएको छ।
1: आजदेखि 7 वटा क्षेत्रमा कर बढेको छ। जेठ 15 को बजेट मार्फत सरकारले ल्याएको नयाँ करको दर आजदेखि लागू भएको हो। शिक्षा, स्वास्थ्य, बिजुली, सुनचाँदी, राइट सेयरिङ, क्यासिनोदेखि होटल रिजोर्टसम्मका 7 क्षेत्रमा करको नयाँ दर लागू हुँदा सर्वसाधारणदेखि व्यवसायी सबैमा आर्थिक भार पर्नेछ। सरकारले राजस्व बढाउने लक्ष्य राख्दा अब दैनिक उपभोगका सेवा महँगिनेछ। आजैदेखि निजी शैक्षिक संस्थाले विद्यार्थीसँग लिने शुल्कमा 3% कर थप हुँदैछ। सरकारले थपेको कर विद्यालयले नबिहोरेमा अभिभावकले तिर्नुपर्दा शुल्क स्वतः बढ्नेछ। निजी स्वास्थ्य संस्थामा उपचार गराउँदा अब बिरामीले तिर्ने शुल्कमा पनि 3% बढाएर तिर्नुपर्नेछ। सरकारको यो नीतिले स्वास्थ्य सेवा झनै महँगो पर्नेछ। सुनचाँदी र गरगहना खरिद गर्दा लाग्ने कर पनि आजदेखि 0.5% बढ्दैछ। क्यासिनो सञ्चालकले हाल वार्षिक 1.5 करोड़ रोयल्टी तिर्दै आएकोमा अबदेखि 3 करोड़ पुग्नेछ। महिनामा 50 युनिट भन्दा बढी बिजुली खपत गर्ने उपभोक्ताले 5% कर तिर्नुपर्नेछ। यसको असर घर परिवार, व्यवसाय र उद्योगमा पर्नेछ। राइड सेयरिङ सेवामा पनि 5% सेवा शुल्क लागेपछि यात्रुले तिर्ने भाडा र चालकको आमदानीमा असर पर्नेछ। कम्पनीले शुल्क समायोजन गर्ने निर्णय गरेमा उपभोक्तालाई भार पर्नेछ। 5 तारे, उच्च स्तरका होटल, लग्जरी रिजोर्ट र विदेशी मदिरामा 2% थपिएपछि उच्च आय भएका उपभोक्ता, पर्यटक र आतिथ्य उद्योग सहित पर्यटन व्यवसायको लागत समेत बढ्नेछ।
0: उपभोक्ता अदालतले काठमाडौँको एभरेस्ट अस्पताल र उपचारमा संलग्न डाक्टर ज्योति सिन्हा शर्मालाई उपचारमा चरम लापरवाही गरेको ठहरसहित 39,00,000 रूपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।
1: अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौँ गोठाटारकी मनिता शर्माको उपचारमा लापरवाही गरेको भन्दै एभरेस्ट अस्पताललाई 30,00,000 र डाक्टर ज्योति सिन्हा शर्मा तिवारीलाई 9,00,000 रूपियाँ क्षतिपूर्ति पीड़ित परिवारलाई भराउन आदेश दिएको हो। मृतक मनिताका श्रीमान सुभाष पराजुरीले उपचारमा लापरवाही भएको दावी गर्दै उपभोक्ता अदालतमा मुद्दा हाल्नु भएको थियो। अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्य अवस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको र प्री एक्लेम्सियाका बिरामीलाई शल्यक्रिया अघि दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि शल्यक्रियापछि मात्रै दिइएको विषयलाई अस्पताल र चिकित्सक दुवैको गम्भीर लापरवाही ठहर गरेको छ। 2081 को मंगसिर 25 एभरेस्ट अस्पताल भर्ना गरिएकी मनिताले शल्यक्रिया मार्फत बच्चा जन्माएपछि अवस्था थप जटिल बनेको थियो। भोलिपल्ट उहाँलाई थप उपचारका लागि हेम्स अस्पताल लगेपछि भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार थालेको 7 दिनमा मनिताको मृत्यु भएको हो।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार तानाशाही शैलीमा अघि बढ़ेको आरोप लगाउनु भएको छ। आज केन्द्रीय प्रचार तथा प्रकाशन विभागले गरेको कार्यक्रममा सम्बोधन गर्ने क्रममा अध्यक्ष ओली
2: शान्तिपूर्ण ढंगले विरोध जनाउन पनि नपाइने यस्तो तानाशाही भन्दा बढी तानाशाही फासिजमको तरिकामा अहिलेको सरकार छ। अहिले कोही अलिकति युवाहरूले विरोध गर्यो भने पढ्न पाउँदैनस्, विदेश जान पाउँदैनस्, विदेश गएर पढ्न पाउँदैनस्, जागिर खान पाउँदैनस्, यो गर्न पाउँदैनस्, इस्तिहार जारी हुन्छ। अर्काको घरको अगाडि, कार्यालय अगाडि, सञ्चार माध्यमहरूका कार्यालय अगाडि गाडी तेर्स्याएर अवरोध सिर्जना गर्छ।
0: अध्यक्ष ओलीले अहिलेको समाज झुटमा रमाउन थालेको भन्दै टिप्पणी पनि गर्नुभएको छ।
2: हाम्रो सामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ। हाम्रो अगाडि यस्तो चुनौतीहरू छन्, कालोलाई सेतो, सेतोलाई कालो, राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो, सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउने गरी गोएबल्स शैली भन्छन्, अहिले त गोएबल्स भन्दा पनि महागोएबल्स शैली, यस्तो लाग्छ। लगभग यो समाज नै पो झुटमा रमाउन थाले हो कि समाज नै सत्य बोल्नै छोडे हो कि सोझो भन्नै छोडेको हो कि यस्तो खालको परिस्थिति चाहिँ देखा पर्न थाले।
0: फरक प्रसङ्गमा ओलीले वंशनाश नै हुने गरी भएको हो नारायणहिटी हद्दरबार हत्याकाण्डमा तत्कालीन युवराज दिपेन्द्र शाहलाई बदनाम गरिएको आरोप लगाउनु भएको छ।
2: युवराज दिपेन्द्रले वंशनाश गरेर आफूले पनि आत्महत्या गरे भन्ने एउटा रेडिमेड कथा विश्वव्यापी रूपमा पुर्याइयो र त्यही कुरा लामो समयसम्म 20 वर्ष त्यसले 71 त्यो गलत सूचनाले राज गर्यो। सही सूचना के हो अझै थाहा छैन। त्यो कथाको रचनाकारको हो त्यो पनि थाहा छैन। त्यो कथाको मूल वाचकको हो त्यो पनि थाहा छैन। तर एउटा कथा रचना भयो, एउटा वाचन भयो, कहाँबाट वाचन भयो त्यो एकैचोटि विश्वव्यापी रूपमा फैलियो। सबै विश्वका प्रमुख सञ्चार माध्यमहरूले त्यत्रो विशाल घटनाको सन्दर्भमा किञ्चित बुझ्नुपर्ने, चासो राख्नुपर्ने कुरा केही ठानेनन्। बरु त्यही अफवाह बोकेर हिँड्न किन आवश्यक ठाने त्यो पनि अनौठो रहेछ। तर भयो त्यस्तो।
0: मेडिकल व्यवसायी दुर्गा प्रसाईले दशैंपछि मुलुकमा विदेशी सेना भित्रने चेतावनी दिनुभएको छ। आज काठमाडौँमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै प्रसाई
3: अब लगभग दशैं सेकेन्ड यहाँ विदेशी सेना उत्रिँदैछ, दशैंमा सबै त्यसलाई टिको लगाउँछ, यहाँ विदेशी सेना उत्रिन्छ टिको लगाएकोमा अनि दलाई लामा पनि यहाँ जन्मिन्छ, त्यही विदेशी सेनाले दलाई लामालाई भोट दिने गर्छ अनि त्यतिखेर त्यस पछाडिको परिस्थिति हेर्नु होला, त्यो परिस्थितिबाट जोगाउने कि नजोगाउने सबैजना भगवान्लाई डराउने
1: चितवन निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा वर्ष दिनभित्र 22 गैंडा मरे, 2 करेन्ट लागेर र बाँकी दलदलमा फसेर जुधेर बाघले खाएर र बुढो भएर मरेको निकुञ्जको भनाइ। पर्वत पैयौँ 4 हुबासका सूर्य र गीता नेउपाने दम्पती गाउँकै नमुना किसान 7 भैँसीबाट सुरु भएको फार्ममा 27 पुगे, दिनकै 100 लिटर दूध बिक्री, मासिक नाफा 1,00,000। चितवनका अस्पतालमा 1 वर्षमा 11,400 परीक्षण गर्दा 893 स्क्रब टाइफस पुष्टि, रत्ननगरका 246, खैरहनीका 117 र भरतपुर महानगरका 90 संक्रमित। ललितपुर जावला खेलको सदर चिडियाखाना बर्ड फ्लू मुक्त, असार 5 बन्द चिडियाखाना आजदेखि खुला।
0: बेलायती सत्तारूढ लेबर पार्टीले नयाँ नेतृत्व चयन गरेको छ। लेबरको नेतृत्व अब सांसद एन्डी बर्नहमले गर्नुहुनेछ।
4: It is therefore my honour to declare that the duly elected leader of the Labour Party is Andy Burnham.
0: मध्य लन्डनमा आयोजित विशेष समारोहमा बर्नहमलाई पार्टी नेता नियुक्त गरिएको हो। वहाँले सर कियर स्टार्मरलाई विस्थापित गर्नुभएको हो।
5: Britain's reputation rebuilt on the world stage just this week. The biggest rebalancing of the scales of justice this country has ever seen. Today we thank Keir for his service to our party and to our country.
0: पार्टी नेता चयन भएपछि उहाँ आउँदो सोमबार प्रधानमन्त्री बन्नुहुनेछ।

मेरो निश्चल विश्वासको समर्पणलाई विश्वासघातको श्रद्धाञ्जली दियो।

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट विनिता दाहालको नमस्कार। आज कार्यक्रममा मित्रव्यास पीडित र सरकार बीच नौ बुँदे सहमति, सहमति कार्यान्वयन हुनेमा कति विश्वस्त?
1: इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने मित्रव्यास पीडितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
0: विपद सम्बन्धी पूर्व सूचना पहिला भन्दा कसरी प्रभावकारी बनाइँदैछ?
2: एसएमएस त्यसको ठाउँमा कल पठाउन सकियो भने नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ।
0: हाइड्रोलोजिस्ट विनोद पराजुली र अमेरिकी हवाई आक्रमणमा आफ्ना सार्वजनिक संरचनालाई निशाना बनाइएको इरानको आरोप। तर सुरुमा प्रमुख विश्व समाचार।
3: पवन राज पौडेलबाट समाचार सुन्नुहोस्। कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। यसअघि त्यहाँका अधिकारीहरूले उक्त आक्रमणमा एउटा विद्युत उत्पादन केन्द्र र पानी प्रशोधन केन्द्रहरूमा क्षति पुगेको बताएका थिए। इरानले आफूले कुवेत र बहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई निशाना बनाएको भनेको छ। त्यसको पुष्टि भएमा यो थाहा भएसम्मको सिरियामाथिको पहिलो आक्रमण हुनेछ। पछिल्ला घटनाक्रमबारे जेरुसलेमबाट बीबीसीकी बार्बरा प्लेट असर भन्छिन्। कुवेती अधिकारीहरूले विद्युत उत्पादन केन्द्रमा भएको आक्रमणका कारण आगलागी भएको र उत्पादन अवरुद्ध भएको बताएका छन्। भलै अग्नि नियन्त्रकहरूले आगो निभाइसकेका थिए। तेहरानले आफूले गरेको कार्यवाही पाँचवटा पुल, एउटा रेल स्टेशन र एउटा विमानस्थलमा समेत भएका घातक अमेरिकी आक्रमणहरूको जवाफ स्वरूप भएको बताएको छ। अमेरिकी पक्षले भने केवल सैन्य अड्डाहरूलाई निशाना बनाइएको उल्लेख गरेको छ। बीबीसीकी बार्बरा प्लेट असर। युद्धका कारण ऊर्जा आपूर्तिमा दबाव बढेकाले इरानी नागरिकहरूलाई बिजुलीको प्रयोग घटाउन भनिएको छ। दक्षिण अफ्रिकी अधिकारीहरूले आप्रवासन नियन्त्रण अभियानलाई तीव्र बनाइरहँदा सयौं विदेशी नागरिकहरू घर फर्कन सहयोग खोज्दै दूतावासहरू बाहिर जम्मा भएका छन्। नाइजेरिया र मलावीका दूतावास बाहिर ठूलो संख्यामा मानिसहरू शिविर बनाएर बसेका र देशका विभिन्न स्थानबाट मानिसहरू आउने क्रम जारी रहेको विवरणहरू आएका छन्। घर फर्कन चाहने मानिसहरूको बढ्दो संख्या व्यवस्थापन गर्न कतिपय देशहरूलाई कठिन भइरहेको छ। ब्रिटेनको सत्तारूढ लेबर पार्टीले आधिकारिक रूपमा एन्डी बर्नमलाई आफ्नो नयाँ नेता घोषणा गरेको छ। यसले उनलाई कियर स्टारमरका ठाउँमा प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ। यसअघि मन्त्री रहिसकेका बर्नमले हालै उनैका लागि भनेर खाली गरिएको संसदीय सिट जितेका थिए। उनले ग्रेटर म्यान्चेस्टरका मेयरका रूपमा लगभग एक दशक काम गरेका छन्। पार्टी नेताका रूपमा आफ्नो पहिलो भाषणमा उनले उनैको शब्दमा आशा फर्काउने प्रतिबद्धता व्यक्त गरे। भारतले विश्वकै सबैभन्दा ठूलो रेल सञ्जाल मध्येको एउटालाई आधुनिकीकरण गर्ने प्रयासका क्रममा पहिलो पटक हाइड्रोजन ऊर्जाबाट चल्ने रेल सुरु गरेको छ। यो सँगै कार्बन उत्सर्जन घटाउने उद्देश्यले उक्त प्रविधिको परीक्षण गरिरहेका केही सीमित देशहरूको सूचीमा भारत पनि सामेल भएको छ। दसवटा डब्बा भएको उक्त रेल उत्तरी राज्य हरियाणामा पर्ने जिन्द र सोनीपत बीचको 90 किलोमिटर दूरीमा सञ्चालन हुनेछ। र छिमेकी इराकमा रहँदै आएको इरानको एउटा विपक्षी समूहले ड्रोन र रकेट आक्रमणमा आफ्ना 9 सदस्य मारिएका जनाएको छ। कोमोला पार्टी कुर्द इरानीहरूको समूह हो र उत्तरी इराकको सुलेमानिया सहर नजिकै उनीहरूको एउटा आधार क्षेत्र छ। त्यसका एकजना प्रवक्ताले आज सबेरै त्यहाँ हमला भएको र त्यसका लागि इरानी सरकार जिम्मेवार रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई पुनः स्वागत छ। एक साताभन्दा बढी समयदेखि आन्दोलनरत रहेका मित्रव्यास पीडित र सरकारबीच पटक पटकको छलफल र घण्टौं लामो वार्तापछि नौ बुँदे सहमति भएको सहभागीहरूले बताएका छन्। सहमतिसँगै पीडित पक्ष आन्दोलन स्थगित गर्न सहमत भएको सरकारी पक्षले जनाएको छ। सरकारले मित्रव्यासलाई आर्थिक अपराध मानेर त्यो पूर्ण उन्मूलन भएको घोषणा गर्न आगामी मन्त्री परिषद बैठकमा प्रस्ताव लैजाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वार्तामा देखाएको सक्रियताले आफूहरू पनि यसपटक सहमति कार्यान्वयन हुनेमा विश्वस्त रहेको आन्दोलनरत पक्षले बताएको छ। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
4: दुई पक्षबीच भएको सहमति अनुसार गृह मन्त्रालयले 3 महिनाभित्र यो समस्याको समाधानका लागि एउटा विशेष विधेयकको मस्यौदा तयार गरी मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ। त्यसले मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीडितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गर्ने सरकारी पक्षले उल्लेख गरेको छ। वडा कार्यालयमा लेनदेन प्रमाणीकरण गर्दा रकमको वैधानिक स्रोत र ब्याङ्क कारोबारको प्रमाण अनिवार्य गरिनुका साथै आपराधिक लाभ वा भ्रष्टाचारको रकम मिटर ब्याजमा लगाउनेहरूमाथि कडा कारवाहीको व्यवस्था गरिने सहमतिमा उल्लेख छ। नयाँ ऐनमा वास्तविक भन्दा बढी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, बढी ब्याज लिने, धम्क्याउने, शारीरिक एवं मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने र सम्पत्ति हत्याउने कार्यलाई अपराध मानिने प्रधानमन्त्री सचिवालयले जनाएको छ। यी सहमतिले खास गरी तीनवटा महत्त्वपूर्ण उपलब्धि भएको वार्तामा सहभागी मिटर ब्याज पीडित नवीन निर्गले बीबीसीलाई बताए।
1: यो पटक हामीले तीनटा उपलब्धि निकालेका छौँ। पहिलो उपलब्धि छ मिटर ब्याज, जो कुप्रथा थियो, आर्थिक अपराधका रूपमा समाजमा थियो, त्यसलाई उन्मूलनको घोषणा गर्ने राज्यले भनेर पहिलो सहमति गरेका छौँ। दोस्रोमा चाहिँ त्यो राजनीतिक घोषणापछि पूर्ण ऐन निर्माण गर्ने र तेस्रो कुरा चाहिँ एउटा विशेष अदालत मार्फत न्यायिक निरूपणको प्रक्रिया अगाडि बढाउने भन्ने तिनटा दीर्घकालीन विषयका उपलब्धिहरू छन्। इमानदारपूर्वक सहमति कार्यान्वयन भयो भने चाहिँ अब मिटर ब्याज पीडितहरूले न्याय पाउँछन् भन्ने हामीलाई चाहिँ विश्वास छ।
4: सहमति पालना गराउने दिशामा निरन्तर खबरदारी गरिरहने पीडित पक्षले जनाएको छ। फेरि वार्तामा सहभागी नवीन निर्ग।
1: अहिलेको सम्झौता कार्यान्वयन भएन भने त फेरि लगत्तै आन्दोलनको कार्यक्रमहरू घोषणा गर्छौँ, अर्को ढङ्गको रचनात्मक कार्यक्रम घोषणा गर्छौँ।
4: गत असार 25 गते जनकपुरको तृतीया गाछीबाट पैदल न्याय मार्च 12 को निजगढ पुगेको तेस्रो दिन गृहमन्त्री सुदन गुरुङ र पीडित पक्षबीच काठमाडौँमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। बाह्रको चिमरामा सरकारी टोली र पीडितका प्रतिनिधिहरूबीच भएको मौखिक सहमतिलाई लिखित सम्झौताको रूप दिइएको सहभागीले बताएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
0: अब एउटा विषय संक्षेपमा। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल विरुद्ध हिजो दायर भएको सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा आज विशेष अदालतले साधारण तारिखमा उनलाई छाड्न आदेश दिएको छ। अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले पौडेललाई थुनामै राखेर वा धरौटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको निर्कियोल निकालेको हो। अदालतले पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोप माथि उनले इन्कारी बयान दिएको र व्यवसायी दीपक भट्टसँग वित्तीय कारोबार गरेको अनि सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उनलाई सामान्य तारिखमा छाड्न आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले नेता पौडेललाई गएको असार 8 गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनी त्यस यता हिरासतमा रहँदै आएका थिए। अब अर्को विषय। नेपालमा मौसमी विपदबारे हालसम्म एसएमएस र टोल फ्री नम्बर मार्फत पूर्व सूचना दिँदै आइएकोमा यो मनसुनदेखि पूर्व सूचनालाई प्रभावकारी बनाउन फोन कल मार्फत पनि दिइने एक अधिकारीले बीबीसीलाई बताएका छन्। जल तथा मौसम विज्ञान विभागले यो वर्ष पानी थोरै पर्ने अनुमान गरे पनि परेका बेला ठूलो पर्ने र त्यसले जोखिम उत्तिकै निम्त्याउने जनाएको छ। पछिल्ला वर्षहरूमा मौसम सम्बन्धी पूर्वानुमान भरपर्दो देखिन थाले पनि त्यस सम्बन्धी सूचना सम्प्रेषण प्रभावकारी नभएको भन्दै त्यसतर्फ ध्यान दिन विज्ञहरूले सुझाउने गरेका छन्। यसै सन्दर्भमा साथी गनी अन्सारीले विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुलीलाई सम्पर्क गरी सुरुमा तपाईँहरूले सूचना सम्प्रेषण प्रभावकारी बनाउन के गरिरहनु भएको छ भनेर सोधेका छौँ।
5: अब हामीले एसएमएस मार्फत सूचना पठाउँदाखेरि एसएमएस हेरेले नहेर्ने, रातिको समयमा पनि एसएमएसले मान्छेलाई ब्युजाउने भएन, तर त्यसको ठाउँमा कल पठाउन सकियो भने कम्तीमा नउठाउँदासम्म त्यो बजिरहेको छ, त्यसले चाहिँ अलिक प्रभावकारी हुन्छ कि भन्ने एउटा छ। तर अब त्यसमा केही सीमितताहरू पनि देखिए, जस्तै धेरै मान्छेलाई एकचोटि कल पठाउँदाखेरि नेटवर्कमा कन्जेसन हुने समस्या, त्यस कारणले गर्दाखेरि चाहिँ त्यस्तो कलहरू चाहिँ हामी विपद रेस्पोन्डरहरूलाई, अलिक महत्त्वपूर्ण व्यक्तिहरूलाई, जस्तै पालिकाको कुरा गर्दाखेरि मेयरलाई, उपमेयरलाई, वडा अध्यक्षहरूलाई, त्यहाँको कम्युनिटीको चाहिँ डिजास्टर म्यानेजमेन्ट हेर्ने रेड क्रस जस्ता संस्थाहरू, जसले कल पाए पछाडि उसले समुदायलाई ब्युजाउन सक्छ त्यस्तो मान्छेहरूलाई चाहिँ कल पठाउने भन्ने किसिमबाट पनि यसचोटिदेखि तयारी छ। अहिलेको यामयुमा नपरे पनि त्यो छलफल भएर निर्क्युल भएको विषय छ, त्यसमा हामी यो मञ्चमा चाहिँ काम गर्छौँ।
4: त्यसै गरी कति प्रकारका विपद वा प्रकोपहरू बारे यस्तो जानकारी गराइनेछ?
5: बाढी पहिरो त्यस्तै गरेर आकस्मिक बाढीको कुरा, हिमताल विस्फोटका कुरा, भारी वर्षा, तातो हावाको लहर, शीतलहर, आँधी हुरी होइन, चट्याङ, यी सबै कुराहरू समेटेका छौँ। तर अब जल तथा मौसम विज्ञान विभागको पनि सीमितता के छ भने हामी पूर्व अनुमान र पूर्व सूचना दिने नै गरी जस्तै तातो हावाको सन्दर्भमा अथवा चट्याङको सन्दर्भमा पूर्ण तयार पनि छैनौँ। तर भविष्यमा हामी त्यसमा पनि जान्छौँ भनेर अहिले हाम्रो समझदारी पत्रमा चाहिँ सबै प्रकोपहरू परेका छन्। हामीले अहिलेसम्म गरिराखेको चाहिँ बाढी र भारी वर्षाको लागि नै, सँगै हामीले हिमताल विस्फोटको केसमा पनि छोरोल्पा र इम्जा जस्ता ठुला हिमतालमा चाहिँ एसएमएस जाने प्रबन्ध चाहिँ मिलाएका छौँ। तर त्यो हुनको लागि चाहिँ हाम्रो ठाउँमा जडान भएका केन्द्रहरूले हामीलाई पहिला त्यहाँ भएको विपदको सूचना चाहिँ दिनुपर्ने हुन्छ। अब यो अलिकति आकस्मिक रूपमा फुट्न सक्ने र त्यसको सूचना समयमै हामीले प्राप्त गर्न सकेनौँ भने केही क्षणमै त्यो चाहिँ ठुलो बाढी भएर तल आइसक्ने भएको कारणले त्यसमा केही चुनौती चाहिँ छ। तर पनि हामीले अहिले यो एमओयू मार्फत चाहिँ त्यसलाई पनि सम्बोधन चाहिँ गरेका छौँ
6: र यी सेवा जुन दिने भनिएको छ त्यो निश्चित क्षेत्रमा केन्द्रित रहन्छ, अलिक बढी जोखिम भएका क्षेत्रमा अथवा कस्तो हुन्छ त्यसबारे पनि अलिकति भनिदिनु।
5: महत्त्वपूर्ण प्रश्न हो। यसमा चाहिँ अहिले 273 हामीले बाढीग्रस्त क्षेत्रहरू विगतका बाढीका घटनाका आधारमा तय गरेका छौँ र ती क्षेत्रमा चाहिँ अहिले जान्छ। तर अब बिस्तारै हाम्रो स्वचालित अवलोकन प्रणाली पनि दुर्गम क्षेत्रहरूमा विस्तार हुँदै जाँदा, नयाँ नदीहरूमा विस्तार हुँदै जाँदाखेरि त्यो चाहिँ भविष्यमा बढ्दै जाने देखिन्छ। अब अहिले हामी सरस्वती बाढीको कुरा गर्दाखेरि देशका प्रमुख नदी नालाहरू चाहिँ छुटेका छैनन्, तर अब ससाना खोला खोल्सीहरूमा पनि बाढी आउने र त्यसले प्रभाव पार्ने क्रम बढ्दै गएको देखिया छ। पछिल्लो जलवायु परिवर्तन लगायतको प्रभावको रूपमा पनि त्यसलाई सम्बोधन गर्न सकिने गरी एमओयूमा प्रबन्ध छ। तर हामी त्यसको लागि तयार हुनको लागि चाहिँ अझै तयारी गर्न बाँकी।
6: अहिलेलाई चाहिँ पश्चिम राप्ती, कन्काई, कोशी, बागमती, नारायणी, बबई, कर्णाली, महाकाली लगायत नदी तटीय क्षेत्र पर्ने भए
5: यी नदीहरू र तिनका उपजलाधारसम्म, जस्तै हामी सप्तकोशी भन्छौँ, सातवटै कोशीहरूमा पहाडी क्षेत्रसम्म हाम्रो चाहिँ अहिले त्यो यो एसएमएस जाने प्रणाली चाहिँ छ। काठमाडौँ पोखरा सहरी क्षेत्र पनि त्यसमा समेटिएको छ। अझै नसमेटिएको क्षेत्र भनेको चाहिँ अलिकति दुर्गम क्षेत्रहरू, उच्च हिमाली क्षेत्रहरू, ती क्षेत्रहरू चाहिँ समेट्न सकिएको छैन। त्यसलाई हामी बिस्तारै समेट्दै जानेछौँ।
6: यहाँले जुन गर्दै आउनु भएको छ यो काम, पूर्व सूचना दिने काम, यसप्रति कस्तो प्रतिक्रिया, कतिको प्रभावकारी देखियो?
5: दुईवटा तथ्याङ्कले यसलाई पुष्टि गर्छ यसको प्रभावकारिता। पहिलो चाहिँ गृह मन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको विभिन्न विपदहरूबाट भएको खास गरी मानवीय क्षतिको चाहिँ आँकडा हेर्ने भने पछिल्लो दशक भनौँ न एकदमै घट्दै गएको देखिएको छ। हामी उदाहरणको रूपमा पश्चिम राप्तीलाई नै हेर्ने गर्छौँ। यहाँ चाहिँ सन् 2014 हामीले पूर्व सूचना प्रणाली र यो विभिन्न चाहिँ यो 2016 चाहिँ एसएमएस प्रणाली विभिन्न जुन प्रयोगमा ल्यायौँ त्योभन्दा अगाडि मानवीय क्षति 19-20 र औसत हेर्ने भने 8-9 क्षति हामीले वार्षिक देख्ने गरेका छौँ। तर अब यो पछिल्लो दशक त्यो पूर्व सूचना प्रणाली स्थापना भइसके पछाडि चाहिँ त्यहाँ 2 मात्रै छ भनेको यसको प्रभावकारिता चाहिँ सिद्ध भएको छ। अब यसमा पूर्व सूचना प्रणालीको मात्रै भूमिका नहुन पनि सक्छ, विभिन्न अन्य प्रविधिको पनि त्यसमा आंशिक भूमिका हुन सक्छ। तर हाम्रो विश्वास के हो भने यसमा पूर्व सूचना प्रणाली, पूर्वानुमान प्रणालीको प्रमुख हात चाहिँ छ।
0: उनी थिए जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान शाखाका प्रमुख वरिष्ठ हाइड्रोलोजिस्ट विनोद पराजुली साथी गनी अन्सारीसँग कुरा गर्दै। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग। इरानले पछिल्ला हवाई आक्रमणका क्रममा अमेरिकाले आफ्ना सार्वजनिक संरचनाहरूलाई निशाना बनाएको आरोप लगाएको छ। उसले आफूले पनि कुवेत र बाहरेनका साथै जोर्डन र सिरियामा रहेका अमेरिकी सैन्य संरचनालाई निशाना बनाएको भनेको छ। यसबीचमा कुवेतको सेनाले इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएका जनाएको छ। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
3: बीबीसी भेरिफाईले इरानको होर्मोजगान प्रान्तको एउटा पुलमा आक्रमण भएको पुष्टि गरेको छ। अमेरिकी सेनाको सेन्ट्रल कमान्डले निशाना बनाइएका स्थानहरूको सूची सार्वजनिक गरेको छैन, तर ती आक्रमणको उद्देश्य उसैका शब्दमा इरानी सैन्य क्षमतालाई अझ कमजोर बनाउनु रहेको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानलाई वार्तामा फर्काएर युद्ध अन्त्य गर्न दबाव दिन इरानका पुलहरू र विद्युत केन्द्रहरूमा आक्रमण गर्ने चेतावनी दिएका छन्। लगातार 6 रातसम्म अमेरिकाले इरानमा हवाई आक्रमण गरिरहेको हो।
0: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
7: BFBS Gorkha

0: असारभरि धान रोप्दा लागेको हिलो पखालेर छाला सम्बन्धी रोग नलागोस् भन्ने कामनाका साथ आज साँझ घर घरमा लुतो फालेर साउने संक्रान्ति पर्व मनाइएको छ। परम्परा अनुसार काग फलायो, कुकुर डाइनो, लुतेसार, पानी अमला, कागती, अम्बा, नास्पाति लगायतका औषधिका रूपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरेर बेलुका अगुल्टो फाल्ने विधि छ। यसलाई लुतो फाल्ने भनिन्छ। लुतो फाल्दा आफ्नो कुल परम्परा अनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ। यस्तै साउनदेखि सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरू भएको छ। माघ 1 गते शुरू हुने उत्तरायण र साउन 1 गते शुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ। साउन महिनालाई विशेष रूपमा भगवान शिवको पूजा गरेर मनाइन्छ। सरकारले ग्लोबल टेन्डर मार्फत खरिद गरेको 30,000 मेट्रिक टन रासायनिक मल आउन लागेको जनाएको छ। कृषि वन तथा वातावरण मन्त्रालयका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको 30,000 मेट्रिक टन रासायनिक मल भारतको कोलकाता बन्दरगाह आइपुगेको छ। आज कोलकाताबाट नेपाल डुवानी गर्न सुरु गरिएको मन्त्रालयले जनाएको छ। यसमध्ये 1,220 मेट्रिक टन मल आज नेपालतर्फ डुवानी शुरू भएको छ। यो मल करिब 4 दिनभित्र नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ। त्यसबाहेकको मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ भइरहेको कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ। प्याकेजिङ भएपछि क्रमशः बाँकी मल पनि नेपालभित्रिने बताइएको छ। मेडिकल व्यवसायी दुर्गा प्रसाईले दशैंपछि मुलुकमा विदेशी सेना भित्रिने चेतावनी दिनुभएको छ। आज काठमाडौँमा आयोजित पत्रकारसँगको अन्तर्क्रियामा बोल्दै प्रसाई,
1: अब लगभग 10 सेकेन्ड यहाँ विदेशी सेना उत्रिँदैछ, दसैँमा सबै त्यसलाई टिको लगाउँछ, यहाँ विदेशी सेना उत्रिन्छ टिको लगाएको बेलामा, अनि दलाई लामा पनि यहाँ जन्मिन्छ, त्यही विदेशी सेनाले दलाई लामालाई भोट दिने गर्छ, अनि त्यतिखेर त्यस पछाडिको परिस्थिति हेर्नु होला, त्यो परिस्थितिबाट जोगाउने कि नजोगाउने, सबैजना भगवान्लाई डराउने, भोलि किन डराउनु, म त छक्क लाग्छ, जन्मेको किन मर्नलाई होइन।
0: बेलायती सैनिकका परिवारले सैन्य जीवनबारे कस्तो अनुभव गर्दै होलान् भन्ने विषयमा गरिएको वार्षिक सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ। स्थल, जल र वायुसेनाका परिवारमा गरिएको सर्वेक्षणका मुख्य निष्कर्षबारे टिम कुपरको यो रिपोर्ट।
2: The report provides information on the experiences and attitudes towards various aspects of service life, comparing this year with previous years to see any trends. Overall, there's been a small increase in those satisfied with the quality of life as a service family. 55% are, up from 52% last year. 19%, though, were dissatisfied, the same as last year. Fewer families, though, are dissatisfied with the response to maintenance requests for service family accommodation. In 2023, 74% of respondents were dissatisfied. Now that figure is 39%. There's been a big jump in the ability to access dental treatment. It stood at 33% in 2024. Now it's 43%. The figures had been low as a result of COVID issues. When asked about the frequency and length of operational tours, 73% of spouses felt the frequency was about right, with 22% believing they were too frequent. 55% felt operational tours were about right in terms of length. 44% of spouses felt they were too long. Spouses are more likely to encourage their partner to stay in the military than leave, the survey found. 29% of spouses encourage their serving partner to stay all the time or a lot, compared to 10% who encourage them to leave all the time or a lot.
0: पछिल्लो 3 महिनामा मुलुकभर 3,296 विपदका घटनामा 160 जनाको मृत्यु भएको छ।
3: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख 1 देखि असार 32 गतेसम्मका विपदका घटनामा 2 जना बेपत्ता भएका छन्। 945 जना घाइते भएका छन्। यो अवधिमा 4,375 परिवार प्रभावित भएका छन्। प्राधिकरणले सबैभन्दा बढी 897 आगलागीका घटनामा 17 जनाको मृत्यु, 109 जना घाइते र 1,000 परिवार प्रभावित भएको जनाएको छ। पछिल्लो 3 महिनामा सर्पदंशका 514 घटना भएकामा 38 जनाको मृत्यु, 479 जना घाइते तथा 517 परिवार प्रभावित भएका छन्। हुरीका 477 घटनामा 13 जनाको मृत्यु भएको, 68 जना घाइते तथा 1,356 परिवार प्रभावित भएको जनाएको छ। पहिरोका 433 घटनामा 12 जनाको मृत्यु, 15 जना घाइते तथा 351 परिवार प्रभावित भएका छन्। यस्तै चट्याङका 223 घटनामा 24 जनाको मृत्यु, 120 जना घाइते र 262 परिवार प्रभावित भएका छन्। प्राधिकरणका अनुसार वन्य जन्तुको आक्रमणका 181 घटनामा 17 जनाको मृत्यु, 103 जना घाइते तथा 287 परिवार प्रभावित भएका छन्।
0: यो

0: बिएफएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। नागरिक आन्दोलनका अगुवा डाक्टर देवन राज पाण्डेको निधन भएको छ। 87 वर्षको उमेरमा उहाँको काठमाडौँ विशालनगर आफ्नै निवासमा निधन भएको अभियानकर्मी विमल अर्यालले जानकारी दिनुभएको छ। डाक्टर पाण्डेको केही दिन अघि ह्याम्स अस्पताल र पाटन अस्पतालमा उपचार गराएपछि उहाँको निवासमा लगिएको थियो। निवासमै उहाँको निधन भएको हो। उहाँको भोलि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ। विशेष अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेललाई साधारण तारिकमा छाड्न आदेश दिएको छ। नारायण प्रसाद पौडेल, टेली रत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले तीनवटा आधार देखाउँदै पौडेललाई थुनामा राखेर वा धरोटी मागेर मुद्दा अघि बढाउन आवश्यक नरहेको ठहर गरेको हो। अदालतले विष्णु पौडेलको संलग्नता तत्काल प्राप्त प्रमाणबाट नखुलेको आरोपमाथि उहाँले इन्कारी बयान दिएको र दीपक भट्टसँग वित्तीय कारोबार गरेको र सम्पत्ति वा लाभ प्राप्त गरेको नदेखिएको भन्दै उहाँलाई सामान्य तारिकमा छाड्न आदेश दिएको हो। पौडेललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले गएको 8 असारमा सुर्खेतबाट नियन्त्रणमा लिएको थियो। पटक पटक म्याद थप गरी उहाँमाथि अनुसन्धान गरिएको थियो। उपभोक्ता अदालतले काठमाडौँको एभरेस्ट अस्पताल र उपचारमा संलग्न डाक्टर ज्योत्सना शर्मालाई उपचारमा चरम लापरवाही गरेको ठहरसहित 39 लाख रुपियाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।
1: अदालतले प्रसूतिको क्रममा मृत्यु भएकी काठमाडौँ गोठाटारकी मनिता शर्माको उपचारमा लापरवाही गरेको भन्दै एभरेस्ट अस्पताललाई 30 लाख र डाक्टर ज्योत्सना शर्मा तिवारीलाई 9 लाख रुपियाँ क्षतिपूर्ति पीड़ित परिवारलाई भराउन आदेश दिएको हो। मृतक मनिताका श्रीमान सुभाष पराजुरीले उपचारमा लापरवाही भएको दावी गर्दै उपभोक्ता अदालतमा मुद्दा हाल्नु भएको थियो। अदालतका अध्यक्ष डाक्टर दिवाकर भट्ट र सदस्य गेहेन्द्रराज रेग्मीको इजलासले चिकित्सकले नियमित परीक्षण गरिरहेकी बिरामीको स्वास्थ्य अवस्था जटिल बन्न सक्ने पूर्वानुमान हुँदाहुँदै आवश्यक सावधानी नअपनाएको र प्री एक्लेम्सियाका बिरामीलाई शल्यक्रिया अघि दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि शल्यक्रियापछि मात्रै दिइएको विषयलाई अस्पताल र चिकित्सक दुवैको गम्भीर लापरवाही ठहर गरेको 2081 मङ्सिर 25 एभरेस्ट अस्पताल भर्ना गरिएकी मनिताले शल्यक्रिया मार्फत बच्चा जन्माएपछि अवस्था थप जटिल बनेको थियो। भोलिपल्ट उहाँलाई थप उपचारका लागि ह्याम्स अस्पताल लगेपछि भेन्टिलेटरमा राखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार थालेको 7 दिनमा मनिताको मृत्यु भएको हो।
0: बर्ड फ्लूको कारण घटेको कुखुराजन्य उत्पादनको खपत अहिले फेरि बढ्न थालेको छ।
2: बर्ड फ्लूका कारण मासुको खपतमा गिरावट आए पनि अहिले पूर्ववत अवस्थामा फर्किन थालेको किसानले बताएका छन्। नेपाल हाचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत अवस्थामा फर्किन थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हाराहारी मासु खपत हुने गरेकोमा घटेर 6 लाख किलोमा चढेको थियो, अहिले फेरि बढ्ने क्रम सुरु भएको छ। लामिछानेका अनुसार चल्ला नबिकेर 3 पटकको ह्याच नष्ट गरिएको थियो। ह्याचरी उद्योगहरूले 1 हप्तामा 2 ह्याच चल्ला उत्पादन गर्छन्। बोइलरको प्रति गोटा 90 बिक्री भएको चल्ला 25 बिक्री गर्नुपर्ने बाध्यता थियो, अहिले बढेर 40 पुगेको उहाँले जानकारी दिनुभएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दैनिक 45 लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा चढेको थियो। जेठको अन्तिममा 1 क्रेट अण्डाको 550 बिक्री भएकामा मूल्य झरेर 450 पुगेको थियो, अहिले अण्डाको खपत बढेसँगै मूल्य पनि बढ्न थालेको उहाँले बताउनु भएको छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठले राम्रोसँग पकाएर खाँदा अण्डा र मासुमा कुनै असर नपर्ने सन्देश पठाउन थालिएपछि मासु र अण्डाको खपत बढ्न थालेको बताउनु भएको छ। चितवनमा 2 महिना यता बर्ड फ्लू पनि देखिएको छैन।
0: रुसको ड्रोन आक्रमणमा युक्रेनमा 2 जनाको मृत्यु भएको छ। युक्रेनको सहर माइकोलाइभमा रुसी ड्रोन आक्रमणमा परि बन्दरगाह संरचनामा पनि क्षति पुगेको माइकोलाइभका अधिकारीहरूले बताएका छन्। युक्रेनमा पछिल्लो समय मानवरहित विमानबाट आक्रमण तीव्र भइरहेको छ। युएई 19 वर्ष मुनिको एसिसी महिला प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा सुपर ओभरमा नेपाललाई हराउँदै युएले फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको 7 रनको लक्ष्य युएले 3 बलमै पूरा गरेको छ। त्यसअघि युएले दिएको 101 रनको लक्ष्य पछ्याएको नेपालले 20 ओभरमा अल आउट हुँदै 100 रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो। अब युएले उपाधिका लागि थाइल्यान्डसँग खेल्नेछ, तर पराजित भए पनि नेपालले 19 वर्षमा स्थान बनाएको छ।

0: तेस्रो मुलुकबाट आयात हुने माल सामानलाई भारतीय भूमि हुँदै रेल मार्फत विराटनगरसम्म ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको आरम्भ भएको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत यो विषय थियो। कोलकाता नेपाली महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार महावाणिज्य दूत झक्क प्रसाद आचार्य लगायत भारतीय अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल कार्गो सेवाको सुरुवात गर्नुभएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकैपटकमा 45 वटासम्म 40 फिट क्षमताका कार्गो कन्टेनर रेल मार्फत सिधै विराटनगर पठाउन सकिनेछ। असार 25 गतेदेखि आन्दोलनरत मिटर ब्याज पीडित र सरकारी वार्ता टोलीबीच कुरा मिलेको छ।
1: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीडितका प्रतिनिधि बीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरेर मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधि सहित सहजीकरण समिति गठन गरेर 6 महिनाभित्र सबै उजुरी फर्स्याउट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ।
0: बेलायती सैनिकका परिवारले सैन्य जीवनबारे कस्तो अनुभव गर्दै होलान् भन्ने विषयमा गरिएको वार्षिक सर्वेक्षणको नतिजा सार्वजनिक भएको छ। स्थल, जल र वायुसेनाका परिवारमा गरिएको सर्वेक्षणका मुख्य निष्कर्षबारे टिम कुपरको रिपोर्ट।
2: The report provides information on the experiences and attitudes towards various aspects of service life, comparing this year with previous years to see any trends. Overall, there's been a small increase in those satisfied with the quality of life as a service family. 55% are, up from 52% last year. 19%, though, were dissatisfied, the same as last year. Fewer families, though, are dissatisfied with the response to maintenance requests for service family accommodation. In 2023, 74% of respondents were dissatisfied. Now that figure's 39%. There's been a big jump in the ability to access dental treatment. It stood at 33% in 2024. Now it's 43%. The figures had been low as a result of COVID issues. When asked about the frequency and length of operational tours, 73% of spouses felt the frequency was about right, with 22% believing they were too frequent. 55% felt operational tours were about right in terms of length. 44% of spouses felt they were too long. Spouses are more likely to encourage their partner to stay in the military than leave, the survey found. 29% of spouses encourage their serving partner to stay all the time or a lot, compared to 10% who encourage them to leave all the time or a lot.
0: युक्रेनको माइकोलाइफ शहरमा रुसी ड्रोन हमलामा 2 जनाको निधन भएको छ। आक्रमणमा बन्दरगाहमा पनि क्षति पुगेको छ। युक्रेनले रुस विरुद्धको लडाईँमा ड्रोनको प्रयोगलाई बढावा दिँदै आएको छ। अङ्ग्रेजी सेवाका साइमन न्युटनले युक्रेनको पूर्वी भागमा कामिकाजे ड्रोन सञ्चालन स्थलको भ्रमण गर्नुभएको छ।
3: We're meeting Ukraine's 3rd Separate Assault Brigade, veterans of the bloody battles for Bakhmut and Avdiivka. To reach this part of eastern Ukraine, we've driven for miles under the drone nets that now cover most roads here. The brigade includes a specialist unit called NC-13, and at a secret location we're shown a production line, assembling a small four-wheeled kamikaze robot called the Spekster, built to drive into Russian positions and detonate. The soldier, callsign Disney, explains.
4: We can use this to not sell on the people, sure, to destroy the blindage, to capture it, or doing something like that. We just can use this UGV there. They have not family, they hasn't like blood or something like that.
3: These robot vehicles cost just a few $1,000s. They're battery powered and are controlled via Starlink. Ukraine says it carried out more than 24,000 UGV missions in the first 3 months of this year alone.
0: Simon,
5: you're BFBS Gorkha Radio.

0: प्रतिवेदन में विभिन्न अवधि में भाई घरित प्रक्रिया नपनाऊ 20 करोड़ 61 लाख बराबर को हानि नोक्सानी भाई देखे उल्लेख छ। अध्ययन समितिले 2012 को मूल समझौतादेखि त्यसपछिका पूरक समझौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हित विपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कर्णालीका सडक हेर्ने क्रममा कालीकोट पुग्नु भएको छ। डिभिजन सडक कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारी सहित सँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल दैलेख हुँदै कालीकोट पुग्नु भएको प्रतिनिधि सभा सांसद रमेश कुमार सापकोटाले जानकारी दिनुभएको छ। लम्सालले भोलि शनिबार कालीकोट नागमा गमगढी सडक र आइतबार खुलालु कोल्टी सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने तालिका रहेको छ। ती सडकको निरीक्षण सके लगत्तै उहाँ नेपाल चीन सिमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाको भनाइ छ। कलाकार दुर्गेश थापाले मास्टरनी चलचित्रको गीत फिर्ता लिनुभएको छ। गीतले शिक्षिकाहरूप्रति अपमान गरेको भन्दै शिक्षक महासङ्घले विरोध जनाएपछि थापाले गीत वापसी लिएको भन्दै युट्युबबाट हटाएको जानकारी दिनुभएको छ। कुनै पेसाप्रति घृणाभाव फैलाउने उद्देश्य नभए पनि नकारात्मक सन्देश गएको भन्दै माफी मागेको उहाँको भनाइ छ। चलचित्रलाई प्रचार गर्न मात्रै सो गीत बनाएको समेत उहाँले स्पष्टीकरण दिनुभएको छ। गीतमा मास्टरनी नाम दिएकी मोडलले गणित लगायत विषय पढाउने भन्दै विद्यार्थीलाई बोलाएको देखाइएको छ। बर्ड फ्लूको कारण घटेको कुखुराजन्य उत्पादनको खपत अहिले फेरि बढ्न थालेको छ।
1: बर्ड फ्लूका कारण मासुको खपतमा गिरावट आए पनि अहिले पूर्ववत अवस्थामा फर्किन थालेको किसानले बताएका छन्। नेपाल हाचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत अवस्थामा फर्किन थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8 लाख किलो हाराहारी मासु खपत हुने गरेकोमा घटेर 6 लाख किलोमा झरेको थियो, अहिले फेरि बढ्ने क्रम शुरू भएको छ। लामिछानेका अनुसार चल्ला नबिकेर 3 पटकको ह्याच नष्ट गरिएको थियो। ह्याचरी उद्योगहरूले 1 हप्तामा 2 ह्याच चल्ला उत्पादन गर्छन्। बोइलरको प्रतिगोटा 90 मा बिक्री भएको चल्ला 25 मा बिक्री गर्नुपर्ने बाध्यता थियो, अहिले बढेर 40 पुगेको उहाँले जानकारी दिनुभएको छ। नेपाल लेयर्स कुखुरा पालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले दैनिक 45 लाख कोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा बर्ड फ्लूका कारण घटेर 28 लाख हाराहारीमा झरेको थियो। जेठको अन्तिममा 1 क्रेट अण्डाको 550 मा बिक्री भएकामा मूल्य झरेर 450 मा पुगेको थियो, अहिले अण्डाको खपत बढेसँगै मूल्य पनि बढ्न थालेको उहाँले बताउनु भएको छ। राष्ट्रिय पक्षी रोग अन्वेषण प्रयोगशाला भरतपुरका प्रमुख डाक्टर विजय कुमार श्रेष्ठले राम्रोसँग पकाएर खाँदा अण्डा र मासुमा कुनै असर नपर्ने सन्देश पठाउन थालिएपछि मासु र अण्डाको खपत बढ्न थालेको बताउनु भएको छ। चितवनमा 2 महिना यता बर्ड फ्लू पनि देखिएको छैन।
2: चितवन निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा वर्ष दिनभित्र 22 वटा गैंडा मरे, 2 वटा करेन्ट लागेर र बाँकी दलदलमा फसेर जुधेर बाघले खाएर र बुढो भएर मरेको निकुञ्जको भनाइ। पर्वत पैयोचार हुबासका सूर्य र गीता नेउपाने दम्पती गाउँकै नमुना किसान 7 वटा भैँसीबाट सुरु भएको फार्ममा 27 वटा पुगे, दिनकै 100 लिटर दूध बिक्री, मासिक नाफा 1 लाख। चितवनका अस्पतालमा 1 वर्षमा 11,400 जनाको परीक्षण गर्दा 893 जनामा स्क्रब टाइफस पुष्टि, रत्ननगरका 246, खैरहनीका 117 र भरतपुर महानगरका 90 जना संक्रमित। ललितपुर जावला खेलको सदर चिडियाखाना बर्ड फ्लू मुक्त, असार 5 देखि बन्द चिडियाखाना, आजदेखि खुला। मोस्ताङका 458 किसान कृषि जोन कार्यक्रममा सूचीकृत, च्याङ्रा स्याउ र आलु जोन कार्यक्रममा किसानका विभिन्न फार्म समूह र सहकारी संस्था आबद्ध। तनहु बन्दीपुरबाट 8 किलोमिटर टाढा पर्ने रामकोट पर्यटकको आँखामा पर्दै मगर भाषामा झोरले भन्दै स्वागत गरिने रामकोट घरवासमा 1 रात बस्दा खानासहितको 1200 शुल्क। र रसुवाको उच्च भेगमा फलेका आलु बजार पुग्न थाल्यो, पाथीको 120 रुपियाँमै पाउने भएपछि व्यापारी गाउँघरमै पुग्न थाले।
0: असारभरि धान रोप्दा लागेको हिलो पखाली छाला सम्बन्धी रोग नलागोस् भन्ने कामनाका साथ आज साँझ घर घरमा लुतो फालेर साउने संक्रान्ति पर्व मनाइएको छ।
3: BFBS Kulkar Radio.

0: तेस्रो मुलुकबाट आयात हुने मालसामानलाई भारतीय भूमि हुँदै रेल मार्फत विराटनगरसम्म ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत यो विषय थियो। कोलकाता नेपाली महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार महावाणिज्य दूत जग्गु प्रसाद आचार्य लगायत भारतीय अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल कार्गोको सेवाको सुरुवात गर्नुभएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकैपटकमा 45 वटासम्म 40 फिट क्षमताका कार्गो कन्टेनर रेल मार्फत सिधै विराटनगर पठाउन सकिनेछ। नागरिक अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। काठमाडौँ विशालनगर आफ्नै निवासमा पाण्डेको 87 वर्षको उमेरमा निधन भएको अभियानकर्मी विमल अरियालले जानकारी दिनुभएको छ। क्यान्सरको उपचार गरिरहेका पाण्डेको ह्याम्सर पाटन अस्पतालमा उपचारपछि उहाँलाई घरमा लगिएको थियो। 2046 सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा 2047-48 पाण्डे अर्थमन्त्री हुनुभएको थियो। नेपाल्स फेल्ड डेभलपमेन्ट लुकिङ एट डेभलपमेन्ट एन्ड डोनर्स नेपाली अर्थराजनीति लगायत उहाँका कैयौँ पुस्तक तथा रचना प्रकाशित छन्। असार 25 आन्दोलनरत मिटर बाइस पीडित र सरकारी वार्ता टोलीबीच कुरा मिलेको छ।
1: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधिबीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरेर मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधि सहित सहजीकरण समिति गठन गरेर 6 महिनाभित्र सबै उजुरी फर्सौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ।
0: ताप्लेजुङको पाथीभरामा चढाइएका विदेशी सिक्का सटहीमा समस्या देखिएको छ। माना र पाथीमा सिक्का भरेर रातो कपडाले पोखो पारी चढाइएका विदेशी सिक्का सटहीमा समस्या देखिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङको भनाइ छ।
2: र अहिले राष्ट्र ब्याङ्कले सिक्का दिन छोडिसकेपछि धेरै ठाउँबाट हामीलाई चाहिँ सिक्काको माग हुन्छ, त्यही अनुसार हामीले व्यवस्थापन गरेका छौँ। उनीहरूले माग गर्नुभयो बमोजिम विभिन्न भक्तजनहरूले आफ्नो पूजाआजाको लागि माग्नुहुन्छ, त्यही उपलब्ध गराएरै हामीले यसलाई व्यवस्थापन गरिरहेको छौँ। धेरैवटा देशहरूको सिक्का छ, हामीलाई चाहिँ नेपाल र चाहिँ भारतको सिक्का बाहेक अरू चाहिँ हामीले सटाई गर्न सकेको छैनौँ।
0: कतिपय दर्शनार्थीको भाकल नै सिक्का चढाउने भएकाले त्यस्तो प्रचलन बढ्दै गएको हो। पाथीभराका प्रमुख गुरु टिका पौडेल,
3: कति भक्तजनहरूले चाहिँ मेरो काम बनोस् अर्थात् मेरा छोराछोरीहरूका काम बनोस्, हामी चाहिँ एक पाथी सिक्का हजुरलाई बोकेर यो परिक्रमा गरेर चढाउँछौँ, काम बनोस् है माता भनेर सम्झेको हुँदो रहेछ। अब भक्तजनहरूले आएर यही कुराहरू भन्नुहुन्छ कि हामीले यस्तो भाकल गरिरहेको छ गुरु, हामीलाई पाना माना भर्ने भाकल छ, पाथी भर्ने भाकल छ भनेर उहाँहरूले भन्नुहुन्छ।
0: युक्रेनको माइक्रोलाइफ सहरमा रुसी ड्रोन हमलामा 2 जनाको निधन भएको छ। आक्रमणमा बन्दरगाहमा पनि क्षति पुगेको छ। युक्रेनले रुस विरुद्धको लडाइँमा ड्रोनको प्रयोगलाई बढावा दिँदै आएको छ। अङ्ग्रेजी सेवाका साइमन न्युटनले युक्रेनको पूर्व विभागमा कामिकासी ड्रोन सञ्चालन स्थलको भ्रमण गर्नुभएको छ।
4: We're meeting Ukraine's 3rd Separate Assault Brigade, veterans of the bloody battles for Bakhmut and Avdiivka. To reach this part of eastern Ukraine, we've driven for miles under the drone nets that now cover most roads here. The brigade includes a specialist unit called NC-13, and at a secret location we're shown a production line, assembling a small four-wheeled kamikaze robot called the Spekster, built to drive into Russian positions and detonate. The soldier, callsign Disney, explains.
5: We can use this to not sell on the people, sure. To destroy the blindage, to capture it, or doing something like that. We just can use this UGE there. They have not families, they haven't, like,
6: blood. Yo, BFBS, Gorkha Radio.

0: सैन्य समुदायमा
1: लाइनभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले सर्वोच्च अदालतका आदेश र फैसला अनुसार कानून निर्माणमा प्राथमिकता दिइने बताउनु भएको छ। सार्वजनिक वक्तव्य दिँदै मन्त्री गौतमले अदालतका आदेश अनुसार कानून बनाउन सुझाव समेत लिने जानकारी दिनुभएको छ।
1: सर्वोच्च अदालत र अन्य अदालतबाट भएका महत्वपूर्ण आदेश र फैसलाहरूको पनि अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने आवश्यक विषयहरूलाई समेत समावेश गरेर यो आर्थिक वर्षमा हामी काम गर्छौँ भन्ने हाम्रो लक्ष्य रहेको छ। कानून सुधार तथा कानून निर्माण वर्ष यो देशको कानुनी प्रणालीलाई समयानुकूल बनाउनको लागि हामीले हाम्रो सब प्रयासबाट सुरु गरेको एउटा राष्ट्रिय अभियान हो।
0: उहाँका अनुसार कानून निर्माणको प्रगति विवरण दिन कन्जुसाई गरिने छैन।
1: कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्मेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कर्णालीका सड़क हेर्ने क्रममा कालीकोट पुग्नु भएको छ। डिभिजन कार्यालय सुर्खेतका प्रमुख सहित कर्मचारीसँग संक्षिप्त जानकारी लिए लगत्तै मन्त्री लम्साल दैलेख हुँदै कालीकोट पुग्नु भएको प्रतिनिधि सभा सांसद रमेश कुमार सापकोटाले जानकारी दिनुभएको छ। लम्सालले शनिबार कालीकोट नागमा गम्बडी सडक र आइतबार खुलालु कोल्टी सिमकोट सडक हुँदै बाजुराको कोल्टी प्रस्थान गरी सडक अनुगमन तथा निरीक्षण गर्ने तालिका छ। ती सडकको निरीक्षण सके लगत्तै उहाँ नेपाल चीन सिमानाका हिल्सा र हुम्लाको सिमकोटसम्मको सडक सञ्जालको निरीक्षणमा पुग्ने सांसद सापकोटाको भनाइ छ। एमाले उपाध्यक्ष विष्णु पौडेल 25 दिन तुनामा बसेर मुक्त हुनुभएको छ। विशेष अदालतले साधारण तारिखमा छोड्न आदेश दिएपछि पौडेल हिरासत मुक्त हुनुभएको हो। पौडेललाई गत 8 असारमा सुर्खेतबाट पक्राउ गरिएको थियो। महानधिवक्ता कार्यालयले मुद्दा हालेपछिको थुन्चेक बहसमा अदालतले प्रमाण नपुगेको भन्दै साधारण तारिखमा छोडिदिएको छ। अदालतको आदेश लगत्तै आगामी 28 गतेको तारिक उहाँलाई दिइएको छ। कलाकार दुर्गेश थापाले मास्टरनी चलचित्रको गीत धृता लिनुभएको छ। गीतले शिक्षिकाहरूप्रति अपमान गरेको भन्दै शिक्षक महासङ्घले विरोध चलाएपछि थापाले गीत वापसी लिएको भन्दै युट्युबबाट हटाएको जानकारी दिनुभएको छ। कुनै पेसाप्रति घृणाभाव फैलाउने उद्देश्य नभए पनि नकारात्मक सन्देश गएको भन्दै माफी मागेको उहाँको भनाइ छ। चलचित्रलाई प्रचार गर्न मात्रै सो गीत बनाइएको समेत उहाँले स्पष्टीकरण दिनुभएको छ। गीतमा मास्टरनी नाम दिएकी मोडलले गणित लगायत विषय पढाउने भन्दै विद्यार्थीलाई बोलाएको देखाइएको छ। अब खबर फटाफट।
2: चितवन निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा वर्ष दिनभित्र 22 वटा गैंडा मरे, 2 वटा करेन्ट लागेर र बाँकी दलदलमा फसेर जुधेर बाघले खाएर र बुढो भएर मरेको निकुञ्जको भनाई। पर्वत पैयोचार हुबासका सूर्य र गीता नेउपानी दम्पती गाउँकै नमुना किसान, 7 वटा भैँसीबाट सुरु भएको फार्ममा 27 वटा पुगे, दिनकै 100 लिटर दूध बिक्री, मासिक नाफा 1 लाख। चितवनका अस्पतालमा 1 वर्षमा 11,400 जनाको परीक्षण गर्दा 893 जनामा स्क्रब टाइफस पुष्टि, रत्ननगरका 246, खैरहनीका 117 र भरतपुर महानगरका 90 जना संक्रमित। ललितपुर जावला खेलको सदर चिडियाखाना बर्ड फ्लू मुक्त, असार 5 देखि बन्द चिडियाखाना, आजदेखि खुला। मोस्ताङका 458 किसान कृषि जोन कार्यक्रममा सूचीकृत, च्याङ्रा स्याउ र आलु जोन कार्यक्रममा किसानका विभिन्न फार्म समूह र सहकारी संस्था आबद्ध। तनहुँ बन्दीपुरबाट 8 किलोमिटर टाढा पर्ने रामकोट पर्यटकको आँखामा पर्दै मगर भाषामा झोरले भन्दै स्वागत गरिने रामकोट घरवासमा एक रात बस्दा खानासहितको 1200 शुल्क। र रसुवाको उच्च भेगमा फलेका आलु बजार पुग्न थाल्यो, पाथीको 120 रुपियाँमै पाउने भएपछि व्यापारी गाउँघरमै पुग्न थाले।
0: इरानी ड्रोन हमलामा आफ्ना केही सैनिक घाइते भएको कुवेतले जनाएको छ। ऊर्जाभट्टी र पानी शुद्धिकरण केन्द्र पनि क्षतिग्रस्त भएका कुवेती अधिकारीहरूले बताएका छन्। इरानले पश्चिम एसियाका फौजी संरचना लक्षित आक्रमण गरिएको बताएको छ। जेरुसलमबाट बीबीसीका बारबरा प्लेट उसरको रिपोर्ट।
3: Iran has released footage of what it says are drones being fired at Kuwait, aimed at U.S. military support centers. Iran also reported targeting U.S. assets in other regional countries, including, for the first time, in Syria. The Iranians said they were responding to deadly U.S. strikes that hit bridges, a railway station, and an airport. The BBC has verified an attack on one bridge, but the Americans mentioned only military targets.
0: र युक्रेनको माइकोलाइभ सहरमा रुसी ड्रोन हमलामा 2 जनाको निधन भएको छ। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
4: BFBS Gurkha Radio.

0: 이마쪽니 때려줘 대카우니 돌아줘 좁니 알만간 떨나보니 때리마쪽니 할매를 설득니
1: BFBS 꿀카라디오

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS.
1: यो BFBS गोर्खा रेडियो हो.

0: जुत्ता उद्योगीहरूले अफोहोरका समस्या समाधानका लागि प्रधानमन्त्रीबाट आश्वासन पाएको बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेपछि जुत्ता उत्पादक संघका अध्यक्ष सुरज पन्जाडे,
1: बोर्डरको नाकाबाट जुन चोरी पैठारी नियन्त्रण भयो भनेर जुन नयाँ सरकार आइसकेपछिबाट जुन कुराहरू हामीलाई थियो तर व्यवहारमा त्यो महसुस अझै भइसकेको छैन र त्यो चोरी पैठारी निरन्तर छ भनेर हामीले महासचिव एकेवलाई हाम्रो सम्माननीयज्यूलाई त्यो कुरा अवगत गरायौँ। त्यो कुरालाई चाहिँ हामीहरूले तत्काल हाम्रो तर्फबाट हुन सक्ने कुराहरू थप हामीले गर्छौँ भनेर सम्माननीयज्यूले भन्नुभएको छ। हाम्रो त्यो चोरी पैठारी एउटा मेन कुरा हो भने अर्को कुरा भनेको हाम्रो एक्सपोर्टमा पनि हाम्रो अलिकति जुन विशेष गरी हाम्रो इन्डियामा अहिले एक्सपोर्ट छ त्यहाँ चाहिँ बिआइएस सर्टिफिकेट रिन्युल गरेदेखि लिएर विभिन्न कुराहरूमा त्यहाँ हडल छ।
0: प्रधानमन्त्रीसँग उद्योगीसँग उद्योगसँग सम्बन्धित माग सुनाइएको उहाँको भनाइ छ। जुत्ता उद्योगले मुलुकमा 50,000 जनालाई रोजगारी दिएको छ। नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट ब्यान्डविथ खरिदमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालिएको छ। छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रिया नअपनाउँदा 20,61,00,000 बराबरको हानि नोक्सानी भएको देखिएको उल्लेख छ। अध्ययन समितिले 2012 मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हित विपरीत निर्णय गरे देखिएको उल्लेख गरेको छ। ताप्लेजुङको पाथिभरामा चढाइएका विदेशी सिक्का सटाईमा समस्या देखिएको छ। माना र पाथीमा सिक्का भरेर रातो कपडाले पोको पारी चढाएका विदेशी सिक्का सटाईमा समस्या देखिएको पाथिभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिङ हाङबाङको भनाइ छ।
2: र अहिले राष्ट्र ब्याङ्कले सिक्का दिन छोडिसकेपछि धेरै ठाउँबाट हामीलाई चाहिँ सिक्काको माग हुन्छ, त्यही अनुसार हामीले व्यवस्थापन गरेका छौँ। उनीहरूले माग गर्नुभयो बमोजिम विभिन्न भक्तजनहरूले आफ्नो पूजाआजाको लागि माग्नुहुन्छ, त्यही उपलब्ध गराएरै हामीले यसलाई व्यवस्थापन गरिरहेको छौँ। धेरैवटा देशहरूको सिक्का छ, हामीलाई चाहिँ नेपाल र चाहिँ भारतको सिक्का बाहेक अरू चाहिँ हामीले सटाई गर्न सकेको छैनौँ।
0: कतिपय दर्शनार्थीको भाकल नै सिक्का चढाउने भएकाले त्यस्तो प्रचलन बढ्दै गएको हो। पाथिभरका प्रमुख गुरु टिका पौडेल,
3: कति भक्तजनहरूले चाहिँ मेरो काम बनोस् अर्थात् मेरा छोराछोरीहरूका काम बनोस्, हामी चाहिँ एक पाथी सिक्का हजुरलाई बोकेर यो परिक्रमा गरेर चढाउँछौँ काम बनोस् है माता भनेर सम्झेको हुँदो रहेछ। अब भक्तजनहरूले आएर यही कुराहरू भन्नुहुन्छ कि हामीले यस्तो भाकल गरिरहेको छ गुरु, हामीहरूलाई पाना माना भर्ने भाकल छ, पाथी भर्ने भाकल छ भनेर उहाँहरूले भन्नुहुन्छ।
0: दक्षिण एसियाकै पहिलो चुरियामाई सुरुङको संरक्षण सञ्चालन तथा व्यवस्थापन थप प्रभावकारी बनाइने भएको छ। हेटौँडा उपमहानगरपालिकाले व्यवस्थापनका लागि चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको हो। पालिकाले स्थानीय समुदायको अपनत्व कायम गराउँदै थप व्यवस्थित एवं प्रभावकारी बनाउनका लागि जिम्मेवारी हस्तान्तरण गरेको उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले जानकारी दिनुभएको छ। सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरपालिकाले निर्धारण गरेको शुल्क सङ्कलन गर्न सकिने व्यवस्था गरिएको छ। सङ्कलित रकम सुरुङको संरक्षण सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने सम्झौता पत्रमा भनिएको छ। सम्झौतामा सुरुङको मौलिक तथा ऐतिहासिक संरचनामा कुनै परिवर्तन नगर्ने, यसको ऐतिहासिक स्वरूप सुरक्षित राख्ने तथा वार्षिक प्रगति विवरण र आय व्ययको प्रतिवेदन उपमहानगरपालिकामा पेश गर्नुपर्ने व्यवस्था गरिएको सम्झौता पत्रमा उल्लेख छ। यसका लागि उपमहानगरपालिकाले आवश्यक अनुगमन निर्देशन तथा समन्वय गर्ने भनिएको छ। दक्षिण एसियाकै पहिलो सुरुङको रूपमा रहेको यो मार्ग विक्रम सम्वत 1872 तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई विक्रम सम्वत 1874 सम्पन्न भएको थियो। तत्कालीन हेटौँडा अम्लेखगञ्ज रेलमार्ग अन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदाको निर्माण कार्यको प्राविधिक नेतृत्व तत्कालीन सडक विभागका मुख्य इन्जिनियर डिल्लीजङ थापाले गर्नुभएको थियो। लामो समयसम्म प्रयोगविहीन रहेको सुरुङको संरक्षण तथा मर्मत गर्न बागमती प्रदेश सरकारले हेटौँडा उपमहानगरपालिकालाई जिम्मेवारी दिएको थियो। बर्ड फ्लूका कारण घटेको कुखुरा जन्य उत्पादनको खपत बढ्न थालेको छ।
4: बर्ड फ्लूका कारण मासुको खपतमा गिरावट आए पनि अहिले पूर्ववत अवस्थामा फर्किन थालेको किसानले बताएका छन्। नेपाल हाचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले अण्डा र मासुको खपत पूर्ववत अवस्थामा फर्किन थालेको बताउनु भएको छ। उहाँका अनुसार दैनिक 8,00,000 किलो हाराहारी मासु खपत हुने गरेकोमा घटेर 6,00,000 किलोमा झरेको थियो, अहिले फेरि बढ्ने क्रम सुरु भएको छ।
0: BFB

0: तेस्रो मुलुकबाट आयात हुने बाल सामानलाई भारतीय भूमि हुँदै रेल मार्फत विराटनगरसम्म ढुवानी गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ। कोलकाता बन्दरगाहबाट विराटनगरका लागि पहिलोपटक औपचारिक रूपमा रेल कार्गो सेवाको शुभारम्भ भएको हो। नेपाल भारत पारवहन सम्झौता अन्तर्गत यो विषय थियो। कोलकाता नेपाली महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्ति अनुसार महावाणिज्य दूत जगप्रसाद आचार्य लगायत भारतीय अधिकारीले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेल कार्गो सुरुवात गर्नुभएको छ। यो सेवा पूर्ण रूपमा सञ्चालनमा आएपछि जोगबनी एकीकृत भन्सार यार्ड हुँदै एकैपटकमा 45 वटासम्म 40 फिट क्षमताका कार्गो कन्टेनर रेल मार्फत सिधै विराटनगर पठाउन सकिनेछ। नागरिक अगुवा डाक्टर देवेन्द्र राज पाण्डेको निधन भएको छ। काठमाडौँ विशालनगर आफ्नै निवासमा पाण्डेको 87 वर्षको उमेरमा निधन भएको अभियानकर्मी विमल अरियालले जानकारी दिनुभएको छ। क्यान्सरको उपचार गराइरहेका पाण्डेको हेम्स र पाटन अस्पतालमा उपचारपछि उहाँलाई घरमा लगिएको थियो। 2046 सालको आन्दोलनपछि कृष्णप्रसाद भट्टराईको नेतृत्वमा बनेको अन्तरिम सरकारमा पाण्डे अर्थमन्त्री हुनुभएको थियो। नेपाल्स फेल डेभलपमेन्ट लुकिङ एट डेभलपमेन्ट एन्ड डोनर्स नेपाली अर्थ राजनीति लगायत उहाँका कैयौँ पुस्तक तथा रचना प्रकाशित छन्। कलाकार दुर्गेश थापाले मास्टरनी चलचित्रको गीत फिर्ता लिनुभएको छ। गीतले शिक्षिकाहरूप्रति अपमान गरेको भन्दै नेपाल शिक्षक महासङ्घले विरोध जनाएपछि थापाले गीत वापसी लिएको भन्दै युट्युबबाट हटाएको जानकारी दिनुभएको छ। कुनै पेसाप्रति घृणाभाव फैलाउने उद्देश्य नभए पनि नकारात्मक सन्देश गएको भन्दै माफी मागेको उहाँको भनाइ छ। चलचित्रलाई प्रचार गर्न मात्रै सो गीत बनाएको समेत उहाँले स्पष्टीकरण दिनुभएको छ। गीतमा मास्टरनी नाम दिएकी मोडलले गणित लगायत विषय पढाउने भन्दै विद्यार्थीलाई बोलाएको देखाइएको छ। नेपाल औषधि लिमिटेडबाट आगामी 2 वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढाइएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लिमिटेडसँग समझदारी पत्रको प्रक्रिया अघि बढाइएको जनाएको छ। हाल लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घरोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास गुणस्तर परीक्षण उत्पादन अनुमति र प्राविधिक दायरालाई तीव्रता दिइने मन्त्रालयको भनाइ छ। समझदारी कार्यान्वयनमा आएपछि सरकारी स्वास्थ्य संस्थाका लागि आवश्यक औषधिको खरिद मन्त्रालय र औषधि लिमिटेड बीच सहज नियमित र संस्थागत प्रणाली मार्फत हुने व्यवस्था मिलाइनेछ। यसबाट सरकारी खरिद प्रक्रिया थप प्रभावकारी बन्नुका साथै लिमिटेडबाट उत्पादित औषधिको सुनिश्चित उपयोग र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गर्ने मन्त्रालयले जनाएको छ। असार 25 देखि आन्दोलनरत विन्टरब्याज पीडित र सरकारी वार्ता टोलीबीच कुरा मिलेको छ।
1: सरकारी वार्ता टोली र आन्दोलनरत मिटर ब्याज पीड़ितका प्रतिनिधि बीच 9 बुधे सहमति भएको हो। प्रधानमन्त्री कार्यालयमा चलेको वार्तापछि सहमति पत्रमा सरकारी वार्ता टोलीका तर्फबाट सचिव पुष्कर सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। यो सँगै पीड़ितहरूले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन्। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध मान्दै यो कुप्रथाको पूर्ण उन्मूलन भएको घोषणा गर्न आउँदो मन्त्री परिषदमा प्रस्ताव लैजानेछ। यसबाट सम्पूर्ण फर्जी तमसुक दृष्टिबन्धक छिनुवा पास र बाध्यकारी चेकहरू स्वत अवैध र खारेज हुनेछन्। गृह मन्त्रालयले 3 महिनाभित्र विशेष विधेयकको मस्यौदा तयार गरेर मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन निर्माण गर्नेछ, जसमा मुद्दा हेर्न छुट्टै न्यायाधिकरण, पीड़ितको सम्पत्ति फिर्ता र उचित क्षतिपूर्तिको ग्यारेन्टी गरिने सहमति पत्रमा उल्लेख छ। सहमति अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका 3 प्रतिनिधि सहित सहजीकरण समिति गठन गरेर 6 महिनाभित्र सबै उजुरी फर्सौट गरिनेछ, जसको अनुगमन प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले गर्नेछ। साथै पुनः मिटर ब्याजको चक्रमा पर्न नदिन वार्षिक बजेटमा आर्थिक सहायता तथा राहत प्याकेज ल्याउने सहमति भएको छ।
0: युक्रेनको माइकोलाइभ सहरमा रुसी ड्रोन हमलामा 2 जनाको निधन भएको छ। आक्रमणमा बन्दरगाहमा पनि क्षति पुगेको छ। युक्रेनले रुस विरुद्धको लडाईँमा ड्रोनको प्रयोगलाई बढावा दिँदै आएको छ। अङ्ग्रेजी सेवाका साइमन न्युटनले युक्रेनको पूर्वी भागमा कामिकाजी ड्रोन सञ्चालन स्थलको भ्रमण गर्नुभएको छ।
2: We're meeting Ukraine's 3rd Separate Assault Brigade, veterans of the bloody battles for Bakhmut and Avdiivka. To reach this part of eastern Ukraine, we've driven for miles under the drone nets that now cover most roads here. The brigade includes a specialist unit called NC-13, and at a secret location we're shown a production line, assembling a small four-wheeled kamikaze robot called the Spexter, built...

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बिएपिएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सर्वोच्च अदालतका आदेश अनुसार कानून निर्माण प्राथमिकतामा रहने बताउनु भएको छ। सार्वजनिक वक्तव्य दिँदै मन्त्री गौतम
1: सर्वोच्च अदालत र अन्य अदालतबाट भएका महत्वपूर्ण आदेश र फैसलाहरूको पनि अध्ययन गरेर कानून निर्माण गर्नुपर्ने वा संशोधन गर्नुपर्ने आवश्यक विषयहरूलाई समेत समावेश गरेर यो आर्थिक वर्षमा हामी काम गर्छौं भन्ने हाम्रो लक्ष्य रहेको छ। कानून सुधार तथा कानून निर्माण वर्ष यो देशको कानूनी प्रणालीलाई समयानुकूल बनाउनको लागि हामीले हाम्रो सब प्रयासबाट सुरु गरेको एउटा राष्ट्रिय अभियान हो।
0: उहाँका अनुसार कानून निर्माणको प्रगति विवरण दिन कन्जुसाई गरिने छैन।
1: कानून निर्माण प्रक्रियालाई अझ पारदर्शी र व्यवस्थित बनाउनको लागि गभर्मेन्ट बिल ट्र्याकिङ सिस्टम सञ्चालनमा लिएर आइनेछ, जसबाट तपाईँहरूले विधेयकहरू कुन अवस्थामा छन् नियमित रूपमा आफैले पनि अनुगमन गर्न सक्नुहुनेछ।
0: नेपाल टेलिभिजन हाल सार्वजनिक सेवा प्रसारण संस्थाको सेटेलाइट ब्यान्डविथ खरिदमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालिएको छ। छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा विभिन्न अवधिमा भएका खरिद प्रक्रिया नअपनाउँदा 20,61,00,000 बराबरको हानि नोक्सानी भएको देखिएको उल्लेख छ। अध्ययन समितिले सन् 2012 मूल सम्झौतादेखि त्यसपछिका पूरक सम्झौतासम्म संलग्न उच्च व्यवस्थापनका सदस्य तथा सञ्चालक समितिका पदाधिकारीले संस्थाको हित विपरीत निर्णय गरेको देखिएको उल्लेख गरेको छ। उच्च अदालत पाटनले मुद्दा फर्सेटको अवस्था सार्वजनिक गरेको छ। नयाँ आर्थिक वर्ष सुरुवातका सन्दर्भमा पत्रकार सम्मेलन गर्दै अदालतले मुद्दाको चाप बढिरहे पनि फर्सेट भइरहेको बताएको छ। रजिस्ट्रार अशोक कुमार छेत्री।
2: यस अदालतमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरिआएका 5,609 र यस आर्थिक वर्षमा नयाँ दर्ता भएका 10,530 गरी कुल 16,139 मुद्दा तथा रिट समेत गरी यति लगत 16,139 थान लगत छ। सोमध्ये 11,468 थान मुद्दा फर्सेट भएको बेहोरा जानकारी गराउँदछु। वार्षिक कार्ययोजनाले निर्धारण गरे बमोजिम यस आर्थिक वर्षमा यस अदालतको वार्षिक लक्ष्य कुल लगतको 66% अर्थात् 10,652 थान फैसला गर्नुपर्नेमा 71.05% अर्थात् 11,468 थान फर्सेट भएको छ।
0: थाप्लेजुङको पाथीभरामा चढाइएका विदेशी सिक्का सटाईमा समस्या देखिएको छ। माना र पाथीमा सिक्का भरेर रातो कपडाले पोको पारी चढाइएका विदेशी सिक्का सटाईमा समस्या देखिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङको भनाइ छ।
3: र अहिले राष्ट्र ब्याङ्कले सिक्का दिन छोडिसकेपछि धेरै ठाउँबाट हामीलाई चाहिँ सिक्काको माग हुन्छ, त्यही अनुसार हामीले व्यवस्थापन गरेका छौँ। उनीहरूले माग गर्नुभए बमोजिम विभिन्न भक्तजनहरूले आफ्नो पूजा आजाको लागि माग्नुहुन्छ, त्यही उपलब्ध गराएर हामीले यसलाई व्यवस्थापन गरिरहेको छौँ। धेरैवटा देशहरूको सिक्का छ, हामीलाई चाहिँ नेपाल र चाहिँ भारतको सिक्का बाहेक अरू चाहिँ हामीले सटाई गर्न सकेका छैनौँ।
0: कतिपय दर्शनार्थीले भाकल नै सिक्का चढाउने भएकाले त्यस्तो प्रचलन बढ्दै गएको हो। पाथीभराका प्रमुख गुरु टिका पौडेल।
4: कति भक्तजनहरूले चाहिँ मेरो काम बनोस् अर्थात् मेरा छोराछोरीहरूका काम बनोस्, हामी चाहिँ एक पाथी सिक्का हजुरलाई बोकेर यो परिक्रमा गरेर चढाउँछौँ, काम बनोस् है माता भनेर सम्झेको हुँदो रहेछ। अब भक्तजनहरूले आएर यही कुराहरू भन्नुहुन्छ कि हामीले यस्तो भाकल गरिरहेको छ गुरु, हामीलाई पाना माना भर्ने भाकल छ, पाथी भर्ने भाकल छ भनेर उहाँहरूले भन्नुहुन्छ।
0: पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कर्णालीका सडक हेर्ने क्रममा कालीकोट पुग्नु भएको छ। डिभिजन सडकका